0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
2: मोहतरम सामाइन, मेरी आज की गुफ्तगू का मौजू है मुनाफिकीन। कुरान हकीम के शुरू में अल्लाह ताला ने इंसानों को तीन ग्रोहों में तकसीम फरमाया है, नंबर एक मोमन, नंबर दो काफिर और नंबर तीन मुनाफिक। सबसे पहले अल्लाह ताला ने मोमिनीन का मुख्तसर जिक्र फरमाया है, फिर कुफार का जिक्र सिर्फ एक ही आयत करीमा में किया है और आखिर में मुनाफिकीन के बारे में इंतहाई तफसील से जिक्र फरमाया है। इन मुनाफिकीन का जिक्र कुरान मजीद में इतनी तफसील से इसलिए है कि ये माशरे के बदतरीन अफराद हैं। कुफार से कहीं ज़्यादा नुकसान इस्लाम को इन मुनाफिकों की वजह से पहुँचा है। यही वजह है कि अल्लाह तबारक ताला ने कुरान हकीम में इन मुनाफिकों के किरदार को पूरी तफसील से बेनकाब किया है। यही नहीं बल्कि इनके दर्दनाक अंजाम की भी मुफस्सल खबर दी है। आइए मैं आपको बताता हूँ कि अल्लाह ताला कुरान करीम में इन मुनाफिकीन के बारे में क्या फरमाता है। सूरतुल बकर की आयत नंबर 8 और 9 का तर्जमा है कि और बाज़ लोग ऐसे हैं जो कहते हैं हम खुदा पर और रोज़े आखरत पर ईमान रखते हैं, हालांकि वो ईमान नहीं रखते। ये खुदा को और मोमिनों को चकमा देते हैं मगर हकीकत में अपने सिवा किसी को चकमा नहीं देते और इससे बाखबर हैं। मोहतरम सामईन, ज़रा गौर फरमाइए, हालांकि ये मुनाफिकीन अल्लाह की वहदानियत का ऐलान कर रहे हैं और रोज़े क़यामत पर यकीन का दावा भी कर रहे हैं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार नहीं कर रहे। ये उस दौर के यहूदियों का रवैया था और ये कि जब तक रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रसालत का इकरार ना किया जाए किसी भी बात का यकीन कोई मानी नहीं रखता। सूरतुल बकर की आयत नंबर 10 में अल्लाह ताला का इरशाद है कि इनके दिलों में कुफर का मर्ज था, खुदा ने इनका मर्ज और ज़्यादा कर दिया और इनके झूठ बोलने के सबब इनको दुख देने वाला अजाब होगा। सामईन मोहतरम, इस आयत से ज़ाहिर होता है कि झूठ बोलना कोई छोटा मोटा मामूली गुनाह नहीं है बल्कि झूठ वो गुनाह अजीम है जो एक मोमन को मुनाफिक बना देता है। इसीलिए अल्लाह ताला सुरुल हज की आयत नंबर 30 में झूठ का बुतपरस्ती के साथ जिक्र फरमाते हैं। इरशाद होता है कि अपने आप को बुतपरस्ती और झूठ बोलने से बचाओ। मुनाफिकों के बारे में अल्लाह ताला कुरान करीम में मजीद फरमाता है सूरतुल बकर की आयत नंबर 11 और 12 का तर्जमा, और जब इनसे कहा जाता है कि ज़मीन में फसाद ना डालो तो कहते हैं हम तो इसलाह करने वाले हैं। देखो ये बिलाशुबा मुफसद हैं लेकिन खबर नहीं रखते। आगे चलकर अल्लाह ताला फरमाता है सूरतुल बकर की आयत नंबर 13 का तर्जमा, और जब इनसे कहा जाता है कि जिस तरह और लोग ईमान ले आए हैं तुम भी ईमान ले आओ तो कहते हैं भला जिस तरह बेवकूफ़ ईमान ले आए हैं इसी तरह हम भी ईमान ले आएँ। सुन लो कि यही बेवकूफ़ हैं लेकिन ये नहीं जानते। मोहतरम सामईन, ईमान की कसौटी ये है और काबिल कबूल ईमान सिर्फ वो है जो कि सहाबा कराम की तरह का हो। गौर फरमाइए कि सहाबा कराम की कितनी इज़्ज़त अफजाई है। अल्लाह ताला ने मुनाफिकीन की एक और किस्म इस तरह बयान फरमाई सूरतुल बकर की आयत नंबर 14, 15 और 16 का तर्जमा, और ये लोग जब मोमिनों से मिलते हैं तो कहते हैं हम ईमान ले आए हैं, और जब अपने शैतानों में जाते हैं तो इनसे कहते हैं हम तुम्हारे साथ हैं और हम तो उनसे हंसी किया करते हैं। ये मुनाफिकों से खुदा हंसी करता है और इन्हें मोहलत दिया जाता है कि शरारत और सरकशी में पड़े बहक रहे हैं। ये वो लोग हैं जिन्होंने हदायत छोड़कर गुमराही खरीदी तो ना तो इनकी तजारत ही ने कुछ नफ़ा दिया और ना ही वो हिदायत याब हुए। बस अल्लाह ताला मुनाफिकीन को मोहलत दे रहा है कि वो मुनाफ़िकत से बाज आ जाएं, और इसने इन्हें मोमिनीन की दुश्मनी के अंधेरे में भटकता हुआ छोड़ दिया है। ये लोग वो हैं जो हदायत के बदले गुमराही खरीद रहे हैं और ये सिर्फ नुकसान का सौदा है। इसके बरक्स आइए देखिए कि अल्लाह ताला मोमन मर्दों और मोमन औरतों के बारे में कुरान मजीद में क्या इरशाद फरमाता है। सूरतुल हदीद की आयत नंबर 12 का तर्जमा है कि जिस दिन तुम मोमन मर्दों और मोमन औरतों को देखोगे कि इनके ईमान का नूर इनके आगे आगे और दाहिनी तरफ चल रहा है तो इनसे कहा जाएगा कि तुमको बशारत हो कि तुम्हारे लिए आज बाग हैं जिनके नीचे नहरें बह रही हैं और इनमें हमेशा रहोगे और यही बड़ी कामयाबी है। मोहतरम सामईन, यहाँ कई बातों की वजाहत ज़रूरी है। हम देखते हैं कि मोमन मर्दों और मोमन औरतों के अजर यकसा हैं, روشنی ان کے داہنی طرف ہوگی، یعنی ان کا اعمال نامہ ان کے سیدھے ہاتھ میں دیا جائے گا۔ اور روشنی یا نور کا سامنے ہونا تو یوں بھی صحیح معلوم ہوتا ہے کہ جب ہم تاریکی میں راستہ طے کر رہے ہوتے ہیں تو نور یا روشنی عموماً ہمارے سامنے ہوتی ہے تاکہ ہمیں راستہ صاف نظر آئے۔ نور یا روشنی کا مومن مردوں اور مومن عورتوں کے آگے یا سامنے ہونے کا مطلب یہ ہے کہ انہیں ان کے اچھے کاموں یعنی دنیا میں نیکیوں اور تقوی اختیار کرنے کا انعام دیا جا رہا ہے۔ اس ایک نقطہ کی وضاحت کے لیے حضور صلی اللہ علیہ وآلہ وسلم کی کئی احادیث کا حوالہ دیا جا سکتا ہے۔ مثلاً حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے خوشخبری سنا دو ان لوگوں کو جو رات کی تاریکی میں مسجدوں میں عبادت کے لیے جاتے ہیں، قیامت میں ان کے لیے ایک خاص قسم کا نور ہوگا۔ ابن عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ فرمایا رسول اللہ نے کہ جو لوگ پانچ وقت نماز با جماعت خشوع و خضوع کے ساتھ ادا کرتے ہیں ان کو قیامت کے دن ایک خاص نور عطا کیا جائے گا، جو لوگ نماز کے سلسلہ میں اس کے برعکس ہوں گے ان کا حشر قارون، حامان اور فرعون کے ساتھ کیا جائے گا۔ ابو سعید رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جو کوئی جمعہ کے روز باقاعدگی سے سورۃ کہف کی تلاوت کرے گا قیامت کے دن اس کو ایک نور عطا کیا جائے گا جو اس کے قدموں سے شروع ہو کر آسمان کی بلندیوں تک جائے گا۔ اسی طرح حضرت ابو ہریرہ رضی اللہ عنہ فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا کہ جس نے قرآن حکیم کی ایک آیت ہی تلاوت کی اس کو قیامت کے دن ایک نور عطا کیا جائے گا۔ حضرت ابو ہریرہ فرماتے ہیں کہ فرمایا اللہ کے رسول نے کہ جس مسلمان نے مجھ پر درود و سلام بھیجا اسے ایک نور عطا کیا جائے گا جس کی روشنی میں اسے پل صراط کا راستہ طے کرنے میں آسانی ہوگی۔ اس طرح ہر نیک، متقی اور پرہیزگار مسلمان کو برود قیامت ایک خاص نور عطا کیا جائے گا، جبکہ کفار و منافقین کے لیے معاملہ اس کے برعکس ہوگا۔ اللہ تعالیٰ منافقین اور کفار کے لیے فرماتا ہے سورۃ الحدید کی آیت نمبر 13، 14 اور 15 کا ترجمہ، اس دن منافق مرد اور منافق عورتیں مومنوں سے کہیں گے کہ ہماری طرف نظر کیجئے کہ ہم بھی تمہارے نور سے روشنی حاصل کریں، تو ان سے کہا جائے گا کہ پیچھے کو لوٹ جاؤ اور وہاں نور تلاش کرو، پھر ان کے بیچ ایک دیوار کھڑی کر دی جائے گی جس میں ایک ایسا دروازہ ہوگا جس کی اندرونی جانب تو رحمت ہوگی اور بیرونی جانب عذاب اور اذیت ہوگی۔ تو اس وقت منافق لوگ مومنوں سے کہیں گے کیا ہم دنیا میں تمہارے ساتھ نہ تھے؟ وہ کہیں گے کیوں نہیں تھے، تم تھے تو ضرور لیکن تم نے خود اپنے تئیں بلا میں ڈالا اور ہمارے حق میں حوادث کے منتظر رہے، اسلام میں شک کیا اور تمہاری آرزوؤں نے تم کو دھوکہ دیا، یہاں تک کہ خدا کا حکم آ پہنچا اور خدا کے بارے میں تم کو شیطان دغا باز دغا دیتا رہا، تو آج نہ تو تم سے فدیہ لیا جائے گا اور نہ ہی کافروں سے فدیہ قبول کیا جائے گا، تم سب کا ٹھکانہ دوزخ ہے کہ تم اسی کے لائق ہو اور یہ بہت بری جگہ ہے۔ محترم سامعین، ابن کثیر کے مطابق پل صراط کا راستہ طے کرتے وقت مومنین اور منافقین دونوں کو روشنی دکھائی جائے گی، لیکن منافقین کے سامنے سے یہ روشنی کچھ ہی دیر بعد ہٹا لی جائے گی۔ یہ ان کے لیے سزا ہوگی اس مذاق کی جو یہ لوگ دنیا میں مومنین اور متقی لوگوں سے کیا کرتے تھے۔ سورۃ البقر کی آیت نمبر 15 میں اللہ تعالیٰ نے فرمایا کہ ان منافقوں سے خدا ہنسی کرتا ہے اور انہیں مہلت دیے جاتا ہے کہ شرارت و سرکشی میں پڑے بہکتے چلے جائیں۔ سامعین محترم، ذرا غور کیجئے، منافقین کو شروع میں تھوڑی سی روشنی صرف اس لیے عطا کی جائے گی کہ انہوں نے محض دکھاوے کی غرض سے تھوڑی بہت نیکیاں ضرور کی تھیں، لہٰذا ان واقعات کی روشنی میں ہم اس نتیجے پر پہنچتے ہیں کہ قیامت میں مومنین کے لیے مستقل انعام و اکرام ہوں گے جبکہ منافقین کے ساتھ معاملہ اس کے بالکل برعکس ہوگا۔ اسی سلسلہ میں ابن کثیر نے ایک بہت طویل حدیث نقل فرمائی ہے جس میں کہا گیا ہے کہ ہر مومن کو اس کی نیکیوں کے عوض ایک نور عطا کیا جائے گا، کسی کو پہاڑ کے برابر نور عطا ہوگا، کسی کو کھجور کے درخت کے برابر، تو کسی کو اس کے اپنے قد کے برابر نور عطا ہوگا۔ سورۃ الحدید کی آیت نمبر 17 میں اللہ تعالیٰ نے فرمایا کہ جان رکھو کہ خدا ہی زمین کو اس کے مرنے کے بعد زندہ کرتا ہے، ہم نے اپنی نشانیاں تم سے کھول کھول کر بیان کر دی ہیں تاکہ تم سمجھ سکو۔ محترم سامعین، یہاں اللہ تعالیٰ ہمیں یاد دہانی کرا رہا ہے کہ جس طرح وہ مردہ زمین کو دوبارہ زندہ کر سکتا ہے، اسی طرح وہ منافقین کے مردہ دلوں کو بھی زندہ کر سکتا ہے اگر وہ سچے دل سے اپنے گناہوں سے توبہ کر کے راہ راست پر آ جائیں۔ میں دعا کرتا ہوں کہ اللہ تعالی ہمیں اور آپ سب کو نیکی کی توفیق عطا فرمائے اور ہمیں نفاق سے بچائے، ہمیں صحیح معنوں میں سچا اور پکا مسلمان بنائے، تاکہ ہم سب کو بھی بروز قیامت اللہ تعالی وہ نور عطا فرمائے جس کی روشنی میں ہم سب جنت الفردوس میں داخل ہو سکیں، آمین۔
0: ایف ایم 92.9 اور کیبل نیٹ 88.9 پر یہ ریڈیو آپ کی آواز ہے۔

0: तो आज ये काउंसलर की नशिस्त के लिए एलिजिबल हो जाते, मगर मसला ये है कि सोशल डेमोक्रेट्स को काफी ज्यादा वोट पड़ा और उसका 5% वोट हासिल करना जाती तौर पर बड़ा मुश्किल काम है। हम ग्रोहों में बटे हुए हैं तो वो बड़ा मसला हो जाता है। अलबत्ता ये है कि कामरान की जो पार्टी की जो पोजीशन है, जो लिस्टों में उनका नाम है, वो जरूर आगे आएगा। और हो सकता है कि इनको पार्टी जो है वो हमारे यहाँ नेमदन होते हैं, मतलब कुछ ग्रुप्स होते हैं सियासी जमातों के, कमेटियां होती हैं, उसके अंदर इनको किसी न किसी जगह पर बिठाया जाएगा। अलबत्ता वो गवर्नमेंट का ओहदा तो नहीं होता, लेकिन इनके चांस ये है कि अगले इलेक्शनों में ये किसी अच्छी पोजिशन पर होंगे, यानी कि इनका नाम लिस्टों में ऊपर होगा और हो सकता है कि आने वाले वक्तों के अंदर इनको काउंसलर की नशिस्त के लिए एलिजिबल करार दिया जाए। जी
1: जी मैं एक बिल्कुल
2: बहुत
1: वैसा
2: जब
1: भी जा सकता है,
2: जी कमरान आप दें जवाब। जी,
1: मैं थोड़ा सा एक दो तीन चीजें बस, एक है मेरे जो मैंने जुबैर साहब की जो कन्वर्सेशन सुनी है, मैं थोड़ा सा डिसएग्री भी हूँ। मैं समझता हूँ कि पाकिस्तानी कम्युनिटी ने बहुत यूनिटी दिखाई है और मैं उनका थैंकफुल हूँ। वोट उन्होंने डाले हैं, वो लोग निकले हैं और हमेशा जैसे मैंने देखा है उन्होंने साथ दिया है, दिल के साथ साथ दिया। और फिर लोगों की अपनी ओपिनियन है, जिसको वोट डाले इसकी रिस्पेक्ट होनी चाहिए, नंबर एक बात। नंबर दो बात मैं ये बताऊं, जो उन्होंने 5% वाली बात की है, ये बिल्कुल दुरुस्त बात है, लेकिन इस 5% में सिवाय हमारे 66 जो थे वो लिस्ट के अंदर थे, मैं इसकी बात कर रहा हूँ बल्दियाती इलेक्शन की, उसमें सिर्फ और सिर्फ जो 5% ने अबूर किया है वो है कतरीना ने। बाकी जो 65 जो पूरे लिस्ट में लोग थे, उन्होंने किसी ने भी वो 5% जो 3000 समथिंग है उसको प्रूव नहीं किया। लेकिन इसमें ये दो बात होती है कि आप जैसे बैस साहब ने भी इसको एक्सप्लेन भी किया पहले कि यहाँ पार्टी को वोट दिया जाता है, इनकी बात से बिल्कुल ठीक है, यहाँ पर पार्टी को वोट दिया जाता है। तो ये होते हैं जब पार्टी के अंदर जो पहले वाले जो होते हैं, जो उनके कैंडिडेट होते हैं लिस्ट में, वो उनके लिए जैसे 25 भी हो सकते हैं, 30 भी हो सकते हैं, तो वो बिल्कुल प्रायोरिटी उनकी नंबर वन होती है पार्लियामेंट में। लेकिन आपको वो देख भी सकते हैं, इसमें भी डिफरेंट होते हैं, ऐसे तरह उन्हें कहते हैं रिप्लेस। अगर उनमें से कोई बंदे वैसे 25 में से कोई बंदा बीमार हो जाता है या छोड़ देता है, तो जो उसके नीचे वाले होते हैं ना, वो पार्टी की जवाबदेही होती है को वो ऊपर उसको ला सकते हैं। और बिल्कुल ये बात भी उनकी बिल्कुल ठीक है कि भाई जैसे कोई बंदा अगर वोट मतलब है ले लेता है और फिर एंड में उसका लिस्ट में नाम बिल्कुल ऊपर चला जाता है, नंबर एक। नंबर दो बात यही है कि सोशल डेमोक्रेट वाकई उसको तकरीबन अराउंड 65,000 उसको वोट मिला और उसको मुश्किल है ये गोल अचीव करने का। लेकिन मैं यहाँ पर थोड़ा सा और वो बिल्कुल उन्होंने एक मैथमेटिक तरीके से बात बताई है, लेकिन जो मकसद है ना वो ये नहीं है कि हम कोई मतलब है, वो होता है कि आप किस पार्टी की आइडियोलॉजी और किस पार्टी के जो उसके मतलब है, जो उसकी वो है रूल्स है, ग्राउंड रूल्स, उनके साथ आप एग्री हैं। सोशल डेमोक्रेट के जो मैंने मंशूर पढ़ा है, जो उनके साथ मैं एग्री हूँ, जो चीजें हैं वो मैं अपने दिल के साथ एग्री हूँ। और दूसरी पार्टी जो है वो भी एक एक किस्म की, जो उन्होंने नाम लिया वेस्टर पार्टी हो गया या फिर उन्होंने एक ग्रीन पार्टी जिसको मिलियो पार्टी कहते हैं और सोशल डेमोक्रेट, ये हैं तो बिल्कुल लेफ्ट विंग पार्टी। लेकिन मैं जो समझता हूँ सोशल डेमोक्रेट का एक बहुत एक उनका हिस्ट्री रह चुकी है स्वीडन बनाने में और वो उनके साथ है। लेकिन अब इनशाला अब जो मुझे वोट मिले हैं तो हम इनशाला देखते हैं कि पार्टी से हम बिल्कुल बात करेंगे, तो अब देखते हैं वो क्या हमें कहते हैं। जी रहसा
2: पार्टी क्या कहती है फैसल, आप देखें कहीं यहाँ मालमो में चूंकि आप नौजवान हैं, लोगों से बात करते रहते हैं, तो अपना शेख साहब थे उन्होंने अपना एक मुश्तरका उम्मीदवार बनाया था, वो भी सोशल डेमोक्रेट के थे, तो उनको वोट जो है वो 3 से ऊपर पड़े तकरीबन बता रहे थे, जुबैर भाई बता रहे थे, तो क्या इसमें भी कहीं सियासत में पीटीआई तो नहीं आ गई?
3: ये राजा साहब अभी जुबैर भाई ने जो आपको बातें की हैं, मैं तकरीबन उनसे ना 99% जो है ना मैं उसे एग्री हूँ, लेकिन वो फिर वही बात आ जाती है, जमहूरियत है, जमहूरियत जैसे कामरान ने कहा है कि हर किसी को हक है, वो पहले तो इस पर लगे रहे कि कामरान ही बैठ जाए, जी कामरान इलेक्शन ही ना लड़े, एक कैंडिडेट लड़े, यार सबका अपना हक है, कामरान ने भी अपनी पार्टी में मेहनत की है, लोगों में भी मेहनत की है, जा रहा है, उसको पहली बार चांस मिला है, उसको पिछली बार भी इस पार्लियामेंट के लिए टिकट मिल रहा था लेकिन इसने नहीं लिया, क्योंकि हमारे कम्युनिटी इतनी नहीं है, ना इतनी वोट है, ना इतनी पहचान है, अभी इसको 6-7 साल हो गए हैं पार्टी के अंदर, तो इसलिए जो है वो हर किसी का जो है वो हक है। बाकी जो बात रह गई है जुबैर भाई ने जो बात की है वो बिल्कुल ठीक बात की है कि इधर 5% वाला जो सिस्टम है उसके पर, लेकिन किसी ने मीट भी नहीं किया। एक जो उम्मीदवार है मेयर की, उसने तो इसको मीट कर लिया, बाकी तो ना होने के बराबर है। तो ये तो पार्टी ने फैसला करना है, अभी कोई बैठते हैं, जारी बात है पार्टी भी अब देखेगी। एक बंदे ने टॉप 10 में वोट लिए हैं, उसमें चले अगर सीट नहीं निकली तो उसको कोई ना कोई वो ओहदा तो देने की देंगे, और कमरान भी इसके लिए मेहनत करेगा, हर सियासतदान का ये हक है। तो दूसरे नंबर पे इत्तेफाक, मैं तो समझता हूँ कि वोट तो मिले हैं, इस बार पहली बार पाकिस्तानी निकले हैं। पिछली बार जुबैर भाई ने खुद इलेक्शन लड़ा है, जुबैर भाई को भी पता है थोड़ा सा वोट पाकिस्तानियों को निकालना मुश्किल होता है, लेकिन इस बार मैं समझता हूँ कि पाकिस्तानी निकले हैं, उन्होंने पहली बार वोट दिए हैं। और मैं, मुझे इस बात का भी पता है, मैं 10-15 वोट तो मेरे अपने जानने वाले वोट जो है वो मैं समझता हूँ कि वो हमारे गिनने कामरान के गिनने नहीं हुए, क्योंकि उन्होंने वोट ही गलत डाल दिए। ये कामरान इस चीज का गवाह है। हमारे पास जब मेरे पास तस्वीरें आई तो मैंने कामरान के साथ शेयर की, तो कामरान
2: सवाल था कहीं यहाँ पीटीआई या कोई दूसरी जो पाकिस्तानी सियासी जमातों का रोल तो नहीं आ गया
3: खैर साहब? इस तरह बेसिकली तो नहीं था, लेकिन बनाने की कोशिश की गई है हमारे कुछ भाइयों की तरफ से, लेकिन पर्सनल इस तरह ओपनली मीडिया पर तो नहीं हुआ, लेकिन पर्सनल टेलीफोनों पे लोगों को ये चीजें कही गई हैं कि कमरान ये जी देखें जी, ये मुस्लिम लीग नून के प्रोग्राम में जाता है, इसका तल्लक है, इसके साथ फैसल है वो मुस्लिम लीग के साथ चलता है, इसके साथ नईम है वो मुस्लिम लीग के साथ चलता है, तो आप इनको जो है ना वोट ना दें, ये मुस्लिम लीग के इस प्रोग्राम में था, ये इस प्रोग्राम में था, इस तरह की बातें हुई हैं। वोटरों ने हमें बताया है कि इस तरह की बातें कर रहे हैं, तो ये मैं समझता हूँ कि बहुत गलत चीज है, ये होनी नहीं चाहिए, इससे नाप करना चाहिए। लेकिन वो जो है कुछ, मैं नहीं कहता कि हमारे जो अंकल हैं अमजद खान, उन्होंने खुद इस बात को शायद ना किया हो, लेकिन उनके जो साथ लगे हुए थे सपोर्टर या उनके जो उनको इलेक्शन लड़ा रहे थे उन्होंने ये
2: आपके पास कोई सबूत है?
3: जी जी मेरे पास सबूत है इस चीज का, और वो हमारे मेरे भी जानने वाले हैं, वो आपके भी जानने वाले हैं, कामरान के भी जानने वाले हैं, जुबैर भाई के भी जानने वाले हैं, उनको दो चार बनों तो मैं अगर कहते हैं सबूत के तौर पे तो वो मैं आपको, आपके जानने वाले भी हैं तो वो आपको बता भी सकते हैं, और अगर आप
2: क्या
3: कहते हैं तो
2: कुरान का भी कोई रोल था?
3: अदारा मनाजिल कुरान दरअसल राज साहब अगर सीधी बात करें तो उन्होंने एक नॉर्मल न्यूट्रल सा रोल प्ले किया है, लेकिन उनकी जो पहले दुआ हो गई थी, क्योंकि सदर है जनाब मनाजिल कुरान इंटरनेशनल स्वीडन के, हमारे भाई शेख, हमारे अंकल हैं शेख एजाज, उनके बेटे हैं बाबर शेख साहब, तो उनका जो फैसला है, और ऐसे बात है कि शेख एजाज साहब और अंकल अमजद ये दोनों बहुत अच्छे दोस्त हैं, तो उनका जहरी बात है वो बनता था, तो उन्होंने वो पहले जो है मनाजुल कुरान की जो है सपोर्ट वो ले ली थी, तो मनाजुल कुरान ने जो है वो सपोर्ट उनकी की है, लेकिन वो इस तरह कोई ओपन बयानबाजी नहीं की उन्होंने,
2: बयानबाजी नहीं की। शाह साहब आपने सारा कुछ सुना कि हम यहाँ रहते हुए भी जो है अपनी पाकिस्तान की सियासी जमातों को बीच में ले आते हैं, क्या ये फायदा मंद है शाह साहब?
4: जी मैं सबसे पहले जुबैर साहब का शुक्रिया अदा करूंगा कि बहुत अच्छा तजिया इन्होंने किया है, और अगर यही जाकर वहां सेमिनार में लोगों को एजुकेट करे तो ये कामरान वाला फैसल साथ मिलकर लोगों को अगले जो 4-5 साल के बाद इलेक्शन है उनके लिए काफी लोगों को प्रमोट कर सकते हैं, काफी सिखला सकते हैं। ये जो बात की है ना फैसल ने अभी कि जी फलाना शेख फलाना आदमी फलाना, ये अपने पांव पे खुद कलाड़ी मारते हैं। ये डेनमार्क के भी इसी तरीके से है, और स्कैंडिनेविया में भी और यूरोप में भी इसी तरह की बातें हैं। ये इन लोगों को ये सोचना चाहिए कि एक आदमी खड़ा है, एक पार्टी खड़ी है, उस पार्टी का मंशूर क्या है, क्या वो आने वाले फ्यूचर में हमारे बच्चों के लिए हमारे लिए एक बेहतर मुस्तकबिल ला सकते हैं। तो इवन उस आदमी को आप पसंद करते हैं या नहीं करते उसको आप वोट डालें। आप ये ना कह रहे जी कि हम फलानी मस्जिद में जाते हैं, हम फलानी जगह जाके नमाजें पढ़ते हैं, हम फलानी जगह जाके नमाजें पढ़ते हैं, तो आप जो है वो हमें हम इसको पसंद करते हैं इसको नहीं पसंद करते, ये गलत चीज है। सियासत देखें جب آپ اس طرح سے تعلق رکھتے ہیں تو جو بڑی پارٹیز ہوتی ہیں جیسے سوشل ڈیموکریٹ اور دوسری بڑی بڑی پارٹیاں کنزرویٹوز وغیرہ, تو اس کی باقاعدہ سیکورٹیز ہوتی ہیں. یہاں پہ ڈنمارک کے اندر بھی سیکورٹی کے ادارے جو ہیں وہ نظر رکھتے ہیں باقاعدہ اوپر جو ہے ہائی لیول پہ, کیونکہ میں وینسر میں بیٹھا رہا ہوں یہاں پہ ہائی لیول پہ, تو مجھے پتا ہے کہ وہ ایسی رپورٹس دیتے ہیں کہ آپ کے کینڈیڈیٹس جو ہیں ان کی کیا کیا مصروفیات ہیں, کہاں کہاں یہ وہ سارے نظر رکھتے ہیں, یہ رپورٹس جاتی ہیں پارٹی کے پاس, تو اس سے کینڈیڈیٹ کا پتہ لگتا ہے. آگے لے کے سب سے زیادہ ایکٹیو وہ بندہ پارٹی میں ہوتا ہے, بے شک وہ نیا کیوں نہ آئے, جو زیادہ سے زیادہ لوگوں کو موٹیو کرے کہ سیاست ہے کیا اور میں نے سیاست کو کس بیس پر لڑنا ہے اور عوام کو کس طرح اکٹھا کرنا ہے. سب سے بڑی تو پرابلم ہماری یہ ہے کہ ہم اس علاقے سے الیکشن لڑنے کی کوشش کرتے ہیں جہاں پہ گیٹ ہوتا ہے, جہاں پہ بہت زیادہ فونر رہتے ہیں, وہاں سے ہمیں اپنی ذات کے لیے تو ووٹ مل جاتا ہے, لیکن وہاں پہ آپ کو نشاندہی کی جاتی ہے کہ اس کے اندر جو ووٹر سپورٹرز ہیں وہ کس قسم کے, وہ کس مینٹیلٹی سے تعلق رکھتے ہیں, ان کے نظریات کیا ہیں, یہ سب کچھ جو ہے یہ ہوتا ہے اور یہ اثر کرتا ہے کینڈیڈیٹ کے اوپر. تو لہٰذا ہمیں بہت کوشش یہ کرنی چاہیے کہ ہم پہلے سے ہی, میں تو کامران کو بھی یہ کہوں گا کہ آپ کے ساتھ اتنی اچھی ٹیم ہے, آپ پہلے سے ہی لوگوں کو بلائیں, آپ مساجد میں جائیں, دوسری جگہ جائیں, ان کو کہیں کہ میں کسی ایک مسجد کا نہیں ہوں, میں کسی ایک فرقے کا نہیں ہوں, میں سب کے لیے کام کرنا چاہتا ہوں, یہ آئے جس کو پرابلم ہے ہمارے ساتھ, اور لوگوں کے ساتھ سیمینار کریں, کم از کم مہینے میں ایک دفعہ آپ یہ کوشش کریں کہ آپ یہ نہیں کہ لیڈران کو بلائیں. دیکھیں لوگ جلس ہوتے ہیں جب آپ مختلف جماعتوں کے لیڈران کو بلا دیتے ہیں, عام عوام وہ کہتے ہیں جی کیا ہم اس قابل نہیں ہیں, آپ عوام کو بلائیں, اس علاقے کے لوگوں کو جا کے ملے, ان میں پاکستانی بھی ہوں, دوسرے ممالک کے بھی لوگ ہوں, سویڈش بھی ہوں, آپ ان کو ویلکم کریں اور اپنی جو آپ کی سیاست ہے ان پہ جو ہے ان کو سمجھائیں, ان کے سوالوں کے جواب دیں, وہاں وہ کتنے بھی کریٹیکل سوال کیوں نہ ہو, پھر جا کر آپ جو ہے ایک پارٹی کے اندر مضبوط پوزیشن رکھتے ہیں. اب میں یہ سمجھ سکتا ہوں کہ کامران جو ہے اس سے بڑی اچھی پوزیشن لی ہے, لیکن یہ پارلیمنٹ کے نہیں جا سکتا کیونکہ اسٹاک ہولم بہت دور ہے, تو پارلیمنٹ کے اندر اگر یہ نزدیک ہوتا تو یہ وہاں کے اپنی پارٹی کے ذریعے وہاں کے ڈفرنٹ ویل کے اندر کمیٹیوں کے اندر بیٹھ جاتا, تو وہاں پہ ایک تو پارٹی پوزیشن مضبوط ہو جانی تھی, دوسرا یہ ایک بہت بڑا سیاستدان بن کے ابھرتا, کیونکہ جو اصل میں جو پارلیمنٹ کی کمیٹیز ہوتی ہیں وہی اصل میں یونیورسٹی ہوتی ہے, اسکول ہوتا ہے جہاں سے آپ سارا کچھ پارلیمنٹ کے اندر جو کچھ ہو رہا تھا, جو قوانین بنتے ہیں وہاں اس کو صحیح طریقے سے سیکھ کر آپ آگے آتے ہیں. تو میں نے اگر کوئی تھوڑا بہت سیکھا ہے تو میں نے بھی یہ 7.5 سال جو میں کوپن ہیگن کے اندر پارلیمنٹ کے کمیٹیوں میں بیٹھا رہا ہوں دن رات وہاں پہ, کیونکہ وہاں پہ تو رات کو ہوتی ہے ساری کمیٹی کی,
2: آپ نے بڑی زبردست بڑا زبردست آپ نے بتایا. کامران آپ جواب دیں کہ شاہ صاحب کی آپ کو, شاہ صاحب نے آپ کو نصیحت کی ہے, آپ کیا کہیں گے؟
1: جی جی شاہ صاحب بالکل صحیح آپ کی بات ہے اور ایسا ہی ہونا چاہیے. میں نے تو سب کے میں تھینک فل ہوں, میں نے کبھی کسی کو کوئی وہ نہیں کہا کہ کوئی گروپ بندی میں اگینسٹ ہوں, اور ہم نے سب کو ساتھ ملا کے ہی ہم نے مطلب جانا ہے آگے. اور میں بتا دوں میں پارلیمنٹ کا نہیں ہوں, میں ایک بلدیاتی کے لیے کینڈیڈیٹ ہوں. نمبر دو بات تھوڑی سی میں ایکسپلین کر دوں. ایک بات اور, جو 5% کا ہے نا زبیر صاحب نے, تو یہاں پر جو ایک ہوتا ہے استرا اور ایک ویسترا مالم, مطلب ہے دو مالم ہے جس کو آپ مشرقی یا مغربی مالم کہہ سکتے ہیں. تو وہ جو 5% ہے وہ 2.5 ادھر ہو جاتے 2.5 یعنی 3000 سمتھنگ میں, تو 1500 سمتھنگ بھی اگر آپ ووٹ لے سکتے ہو ایک حصے سے مالموں سے, وہ بھی ایک الیجیبل کینڈیڈیٹ سٹی کونسلر اکارڈنگ ٹو پرسنل ووٹ سے بن سکتا ہے. تو نمبر ایک بات, اور نمبر دو بات یہ بالکل ہم ایک ہونا چاہیے, اور میں انشاءاللہ آپ کے سب کے ساتھ بیٹھ کے کہتا بھی ہوں اور میں فل کوشش بھی کروں گا اور انشاءاللہ کروں گا بھی صحیح کہ سب کو ایک پیج پہ لینا ہے. ہم نے مفاہمت کی ایک میں نے انشاءاللہ پالیسی چلنی ہے, ہم نے کوئی کسی کو مطلب ڈیوائڈ اینڈ رول نہیں کرنا کسی پارٹی بیس پہ خدا نخواستہ, ریلیجیس بیس پہ خدا نخواستہ, یا کسی اپنی کوئی اور بیس پہ. ہم دیکھیں جو اور اسپیشلی سویڈش اگر ہو یا اور بھی ہمارے ملک کے بھائی ہیں, فرض افغانی بھائی ہو, عربک بھائی ہو, صومالی یا کوئی اور بھی ہیں, جو سویڈش بھائی بھی ہیں, تو سب کو ہمیں ایک لینا پڑے گا. یہ ایک سیاست اس کی مفاہمت کی سیاست ہونی چاہیے اور ہم سب کو ایک ہو کے آگے اسٹیپ لینا چاہیے. جی رس,
4: کامران میں آپ سے ایک سوال کرنا چاہتا ہوں. دیکھیں بیٹا, آپ میرے بچوں کے برابر ہیں, میں تو اب 77 کا ہوں. سب سے ضروری بات یہ ہے کہ جو آپ کی کمیون کے اندر, آپ کے علاقے کے اندر جو قوانین بننا جا رہے ہیں, یا جو آپ کی یہ چھوٹی سی ایک کمیون کی پارلیمنٹ ہوتی ہے اس کے اندر جو بجٹ پیش ہوتا ہے یا اس کے اندر جو چیزیں آگے بننے والی ہوتی ہیں, تو وہ بہت ضروری ہے کہ وہ آپ اپنی پارٹی کے ذریعے وہاں بیٹھیں اور سیکھیں اور اس کو باہر لا کے پبلک کو بتائیں, عام عوام کو بتائیں, وہ خواہ آپ سے راضی ہو یا نہ ہو, لیکن آپ ان کو میڈیا پہ ہر جگہ پہ لا کے بتا سکتے ہیں.
2: آپ نے بڑا اچھا کیا اس کو یادانی کرا دی. عدنان نے ہمیں جوائن کر لیا, پھر آخر میں زبیر صاحب کے پاس چلتے ہیں. جی عدنان بھائی, آپ کو بھی خوش آمدید کہتے ہیں.
5: وعلیکم السلام راجو صاحب, سب سب کو سلام میری طرف سے.
1: وعلیکم السلام.
2: عدنان آپ نے بھی سلیکشن کو دیکھا, آپ بھی معلوم ہو گئے, آپ ریزلٹ سامنے آ گئے, آپ کا تجزیہ کیا کہتا ہے
5: راجو صاحب؟ یہ الیکشن تو کہتے ہیں کہ قسم کا ہو تو گیا, مگر اس میں ٹائم لگے گا گورنمنٹ بننے میں, کیونکہ مسئلہ یہ ہے کہ جو دو پارٹیاں ایسی ہیں جن کے آپس میں کچھ ڈفرنس ہیں, تو اب یہ دیکھتے ہیں کہ آگے کیسے جاتا ہے, کیونکہ جس طرح پہلے شروع میں الیکشن تھا اس وقت تو سوشل ڈیموکراٹوں کی کیا کہتے ہیں نا, ایک قسم کی کافی بڑی لیڈ تھی, مگر جب الیکشن کلوز آتا رہا ہے تو وہ 176 to 173 ہو گیا. اس میں یہ ہے کہ دو پارٹیاں ایسی ہیں کہ جن کا آپس میں تھوڑا ڈفرنس ہے, اور اس میں سے ایک پارٹی ہے جو کیا کہتے ہیں چاہے تو تبدیلی بھی کر سکتی ہے, جو پہلی گورنمنٹ ہے اس کے ساتھ بھی مل سکتی ہے, تو یہ قریباً میرے خیال سے اتنا ہی ٹائم لگے گا ان کو بناتے ہوئے جتنا ڈینمارک میں لگ گیا تھا. یہ قریباً دسمبر تک, نومبر دسمبر تک جائیں گے, اس سے پہلے ہی پتا چلے گا کہ کون سی گورنمنٹ بننی ہے نیشنل پلان پہ. تو یہ ہے کہ تبدیلی آئے گی, کچھ چیزوں میں چینجز آئیں گے, اور پھر دیکھتے ہیں کہ کیا ہوتا ہے.
2: زبیر بھائی, آپ نے سب کی باتیں سنی, آخر میں اس کو کس طرح کلوز کرتے ہیں میڈیا کے حوالے سے؟
0: دیکھیں اگر ہم اس کو سمندر کو کوزے میں بند کریں تو بات وہی آتی ہے, سب نے اپنی اپنی رائے دی, اور یقینی طور پر بالکل جو ہمارے سینئر بھی ہیں موجود ہیں, اور انہوں نے یہ کہا کہ گروپ بندیاں پاکستانی سیاست اس کو سائڈ پہ رکھ کے جو ہے ہمیں ایسا لائے عمل تیار کرنا چاہیے کہ چلیں اگر ہم ہمارے پاس ایک کینڈیڈیٹ کمیون کا ہے تو اس کو کلیکٹیولی کمیون کے طور پہ سپورٹ کیا جائے, اگر دوسرا کوئی سیاستدان کھڑے ہیں تو ان کو کسی اور کیٹیگری میں, ریجن میں, تیسرے کو پارلیمنٹ میں. تو اس طریقے سے ہمارے تین مختلف جو امیدوار ہیں وہ تین مختلف کیٹیگریز کے اندر ووٹ بھی حاصل کر سکتے ہیں اور ہم ساتھ مل کے کام بھی کر سکتے ہیں. مگر ہمارا عالمیہ سب سے بڑا یہ ہے کہ ہمارے یہاں پر کسی کو ووٹ دلانے کی تحریک سے زیادہ ووٹ نہ دینے کی تحریک جو ہے وہ سرگرم ہوتی ہے, اور مختلف گروپس مل کے جو ہے وہ کسی ایک کو ہمیشہ سے اسی طریقے سے کرتے ہیں کہ اس پہ پریشر آتا ہے کہ وہ اکیلا بندہ رہ جاتا ہے, اور سات آٹھ لوگوں کا جو ٹولہ ہوتا ہے اس کو اپنا گروپ کہتے ہیں. وہ ہماری کمیونٹی کے اندر یہ اگر چیزیں ختم ہو جائیں اور مخالفتیں اور منافقتیں ختم ہو جائیں تو یقینی طور پر اچھے رزلٹ آئیں گے. اور میں کامران کی اس بات پہ بالکل جو ہے میں آمادہ ہوں کہ ہمیں صرف پاکستانی کمیونٹی کو فوکس نہیں کرنا چاہیے, ہمارے یہاں پر دوسرے بھی دیگر مسلم کمیونٹیاں ہیں ان کو بھی فوکس کرنا چاہیے تاکہ ووٹ بینک زیادہ ہو. ہماری کمیونٹی اگر یہاں پر 6500 پاکستانی معلوموں میں تقریباً رہ رہا ہے تو ہر کسی کے پاس شاید پارلیمنٹ کا حق نہیں, وہ کمیون میں اور ریجن میں ووٹ دے سکتے ہیں, تو ہم ان کو باور کرائیں کہ آپ زیادہ سے زیادہ جتنا ہو سکے اپنی جو وہ پرسنل روز جس کو کہتے ہیں کینڈیڈیٹ کو ووٹ دینے کی قابلیت اس کو بڑھائیں. ہمیں گراؤنڈ لیول پہ جا کے ان کو ایجوکیٹ کرنا پڑے گا کہ پرسن ووٹ کیا ہوتا ہے اور کیسے ڈلتا ہے. تاکہ الیکشن والے دن جب وہ بندہ اکیلے جاتا ہے ووٹ دینے کے لیے, اس کی کوئی رہنمائی نہیں کر پاتا, تو ووٹ ہمارا ضائع ہو جاتا ہے. ضائع اس صورت میں ہوتا ہے جاتا پارٹی کو ہے, لیکن ہمارے جو پرسنل کینڈیڈیٹس ہیں ان کو ووٹ نہیں پڑ پاتے. تو کلیکٹیولی جو ہے ہمیں کوشش کرنی چاہیے, اور یہاں موجود فیصل بھی یہاں موجود ہیں جو مالمو میں رہے ہیں, اور ہمارے ساتھ کامران بھی ہیں, تو یقینی طور پہ ان کی ٹیم جو ہے وہ آگے کام کرے گی اور لوگوں کو یکجا کر کے اور ووٹ حاصل کرنے کے لیے کوشش کرے گی. امید یہی کی جاتی ہے کہ انشاءاللہ اگلے آنے والے الیکشنوں کے اندر پاکستانیوں کی جو ہے وہ پوزیشن مضبوط ہوگی اور اسی طریقے سے سینٹر لیفٹ پارٹیاں آگے جگتی رہیں گی. جی صاحب,
2: سب مہمانوں کا بہت شکریہ, آپ نے چھٹی والے دن سب نے اپنا قیمتی ٹائم دیا, آپ کا بہت شکریہ. انشاءاللہ دوسرے پروگرام میں دوبارہ شامل ہوں گے. سبان, یہ ملا جلا انفارمیشن کا پروگرام تھا جو سیاسی بھی تھا, گپ شپ کی شکل میں تھا, انفارمیشن کے مطابق تھا. لیٹسٹ انفارمیشن آپ کو ملی, کس طرح الیکشن ہوئے, کس طرح ووٹس ڈالے گئے, کس طرح آگے ہونے جا رہا ہے. زبیر صاحب کا تجزیہ بڑا زبردست تھا, شاہ صاحب نے نصیحت کی نوجوانوں کو, اسی طرح دران نے بھی اپنا حصہ ڈالا, فیصل نوجوان ہے انہوں نے بھی اپنا طریقہ کار بتایا, اور باقی کامران جو امیدوار تھے انہوں نے بھی اپنے حصے کی باتیں کی, اور اس میں آخر میں جو ہمیں نظر آیا سب بات اتفاق اور پیار محبت کی کرتے ہیں.
6: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है। समाइन आज का प्रोग्राम लेकर आपकी खिदमत में हाजिर है। समाइन हमेशा की तरह हम कोशिश करते हैं कि जो भी ताज़ा तरीन मालूमात हों आपके साथ शेयर करें ताकि हमें भी पता चलता रहे, आपको भी पता चलता रहे कि क्या हो रहा है। इस वक्त हमारे साथ एक ऐसी शख्सियत जिन्हें आप आए दिन अदार आपकी आवाज़ पर बाकी मीडिया पर भी सुनते रहते हैं, किसी तारफ के मोहताज हैं, अब्बास रिज़वी साहब हमारे साथ हैं। अब्बास साहब खुश आमदीद।
2: शुक्रिया, अस्सलाम वालेकुम।
1: अब्बास साहब, सबसे पहले तो हम जानना चाहेंगे कि एक बड़ी खूबसूरत मस्जिद का इफ्तिताह हुआ है, उसके बारे में हम जानना चाहेंगे।
2: जी, पिछले दिनों में यहाँ पर नागो के इलाके में वीवे वाई पर एक मस्जिद इमाम अली का इफ्तिताह हुआ है, जो कि एक नहायत आलाशान खूबसूरत मस्जिद होने के अलावा एक रवायती मस्जिद की शक्ल सूरत रखती है, जिसमें गुंबद भी हैं और मीनार भी हैं, और उसके बाहर जो मेहराब बनी हुई है या उसके बाहर का जो गेट है और एंट्रेंस है, वो एक नहायत समझें कि खूबसूरत मसाजिद से जैसे मसाजिद के एंट्रेंस होती रहती है। तो उसमें बहुत सारी नक्शकारी हुई है और बहुत सारे काम हुए हैं, और अंदरून मस्जिद भी जो है एक बहुत बड़ा गुंबद है और रोशनी का बड़ा अच्छा इंतजाम है, बड़ी बड़ी खिड़कियां वहां पर, और फर्स्ट फ्लोर पर उन्होंने जो है मुख्तलिफ किस्म के हॉल्स और ऐसी जगहों का उन्होंने इंतजाम कर रखा है, जहाँ पर कि वो मुख्तलिफ लोगों के सवालात जरूर एक मुसलमान, और खसूसन उसी दौरान में पूछा गया था कि अगर यहाँ पर खवातीन आए और वो मुसलमान ना हो तो क्या उनके सर पर हजाब होना जरूरी है, इस किस्म की बहुत सारी बातें पूछी थी, जिसके जवाब में उन्होंने कहा कि अगर आप मुसलमान नहीं हैं तो सिर्फ ये है कि आप जो है एक ऐसे तरीके से अपनी सतरपोशी करें कि जिसमें कि मस्जिद की बेहरमती ना हो तो आप आ सकते हैं यहाँ पर, और जिस किस्म के भी सवाल आपके जहन में हों यहाँ पर आप पेश करें। मस्जिद बनने में काफी चार मरहले साल का वक्त गुजर गया है। दरअसल यहाँ पर रस्सा कशी होती रही है, क्योंकि मस्जिद के शुरू के आगाज में ही किसने अफवाहें फैला दी थी कि इस मस्जिद की सरमायाकारी के पीछे ईरान का हाथ है, और उस जमाने में ईरान आपको जैसे पता है जेर आताब था, और बहुत सारी जो है कुवतें कोशिश कर रही थी कि ईरान का किसी किस्म का यहाँ पर कोई इन्फ्लुएंस ना हो, लेकिन बाद में पता चला कि मस्जिद की तामीर में जितनी भी डोनेशंस हो रही हैं वो प्राइवेट इंडिविजुअल्स की हैं और उसमें ईरानी हुकूमत का कोई ऐसा अमल दखल जो है शामिल नहीं। तो चार साल की जो है डोनेशंस के बाद लोगों की फराख दिलाना जो है डोनेशंस के बाद ये मस्जिद क़याम में आई, और मुझे भी उसको देखने का शर्फ हासिल हुआ। मैं कोशिश करता हूँ कि जिस भी मस्जिद का इफ्तिताह हो उसके इफ्तिताह में चाहे वो मुझे बुलाएं या ना बुलाएं मैं जरूर जाऊँ। इस दफ़ा सुबह के वक्त में उन्होंने VIPs को बुलाया था, लेकिन हमेशा की तरह इस दफ़ा भी मुझे हर मस्जिद के इफ्तिताह में इग्नोर किया गया, मुझे नहीं बुलाया। लेकिन मैंने शाम में जब आम पब्लिक के लिए मस्जिद के दरवाजे खुले तो मैं उसमें गया और मैंने जाकर मस्जिद में मस्जिद को देखा, उसके मुख्तलिफ जो थे फैसिलिटीज उनको देखा जो वहाँ पर कोशिश की कि जो इमाम साहिबान हैं या जो वहाँ पर लर्नड लोग हैं उनसे बात हो सके, लेकिन जो मेरा ख्याल है उनके बड़े इमाम जो हैं वो मौजूद नहीं थे, जिनको ये लोग शेख कहते हैं, लेकिन एक यंग इमाम थे उनका नाम निसार है, उन्होंने बहुत सारे ऑडिटोरियम में, बहुत बड़े ऑडिटोरियम में लोगों से खिताब किया और उनके सवालात के जवाब दिया। तो मैंने उनसे यही सवाल किया था कि मस्जिद के बारे में डेनिश मेन स्ट्रीम का ये ख्याल होता है कि यहाँ पर अब जो है लोग आकर वो रेडिकलाइज हो जाएंगे और हमारे डेनिश माशरे के खिलाफ काम करेंगे, तो आप लोगों का क्या एजेंडा है, आप लोग क्या कर रहे हैं यहाँ पर। तो उसने उनके नौजवान रिप्रेजेंटेटिव जो थे उन्होंने बड़े अच्छे तरीके से बताया कि हम सबसे पहले यहाँ के लोगों को जो भी हमारे पास आएगा उसमें दर्ज देंगे कि वो अपनी सेहत का ख्याल रखे, अपनी नींद मुकम्मल करे, अपने इर्द गिर्द के लोगों को ان کے ساتھ ایسا رویہ اختیار رکھے یا ایسا رویہ ان کے ساتھ رکھے جو کہ ایک اچھا انسان دوسرے انسان کے ساتھ رکھ سکتا ہے. یہ ساری چیزیں اس کو مل کر جو ہے سرپلس دیں گی, اور جب انسان میں سرپلس انرجی ہوتی ہے تو اس کو اچھے مقصد کے لیے استعمال کرتا ہے. اور اس کے بعد جو ہے ہم یہاں اپنی جو تعلیمات ہوں گی اس میں بھی ہم آہنگی, اخوت, بھائی چارے کا درس دیتے ہیں. اسلام کا مقصد ہی بنیادی یہی ہے کہ چاہے وہ کسی معاشرے میں اسلام کا وجود ہو تو وہاں پر وہ امن اور بھائی چارے کا ماحول پیدا کرے. تو ہم پوری کوشش کریں گے کہ ہم یانگسٹرز کو مطلب کسی طریقے سے ریڈیکلائز ہونے کا جو ہے نا بہانہ جو ہے وہ نہ دیکھیں. اس کے بعد میں تھوڑا وہاں پر گھوما, چند تصاویر نہیں, اس کے بعد میں آ گیا. اس کے بعد انہوں نے یہ سسٹم رکھا ہے, مجھے بعد میں کسی نے بتایا تھا کہ انہوں نے اوپن سیشنز رکھے ہیں, جن مجھے یاد نہیں, لیکن میرا خیال ہے جمعے کی بات ہو رہی تھی یا جمعرات کی بات ہو رہی تھی. تو اس دوران میں کوئی بھی چاہے کسی عقیدے سے تعلق رکھتا ہو انسان, وہ آئے, اس کے ذہن میں کچھ خیالات ہوں, چاہے وہ شرع کے بارے میں ہوں, چاہے وہ کسی اور مطلب فقہ کے بارے میں ہوں, کسی اور چیز کے بارے میں ہوں, تو وہاں پر بڑی اوپنلی جو ہے نا بات ہو سکتی ہے. اور جو میں نے لوگ دیکھے وہاں پر, جتنے بھی انتظامیہ میں مجھے لوگ نظر آئے ہیں, وہ سب کے سب یانگسٹرز تھے. اور جو ایک چیز مجھے ذاتی طور پر اچھی لگی کہ میں نے دوسری مسجد جو ہے وہاں پر اپنی کیا اس کا نام ہے جو قطر والی مسجد ہے اس میں بھی دیکھا تھا کہ انہوں نے لوگ ایسے رکھے ہیں کہ جو بات کر سکتے ہیں, دینش مزاج کو سمجھتے ہیں, دینش زبان پر عبور رکھتے ہیں. تو یہ چیزیں بڑی ضروری ہیں کہ اگر ہم نے اسلام کا صحیح اور مثبت تاثر دینا ہے تو ہم یہاں کی مین اسٹریم کے ساتھ جو ہے ہمارا ڈائلاگ رہے اور ہم ان کی کسی بھی بات کا جواب دے سکیں اور ان کو جو بھی بات کو کھول کر بتا سکیں. کیونکہ عموماً یہ ہوتا ہے کہ آدھی بات ہوتی ہے اور آدھی جو ہے وہ گم ہو جاتی ہے, جس میں کہ شبہات پیدا ہوتے ہیں اور غلط فہمیاں پیدا ہوتی ہیں. تو جس کو کہتے ہیں نا تبو ہونا, کوئی ایسا کوئی بھی ٹاپک ایسا نہیں ہے جس پر بات نہ ہو سکے. تو میں اس سے دیکھ کر مطمئن ہوں, آپ خدا کرے کہ ایسا ہی ہو وہاں پر جو کام ہو اور جو مسجد بہن اپنے فرائض پورا کرنا چاہتی ہے وہ اسی پہ رائے میں ہوں کہ وہاں پر لوگ اسلام کے بارے میں ایک مثبت جو ہے تاثرات حاصل کر سکیں.
1: عباس صاحب یہ بڑی اچھی کوشش ہے, دیکھیں اب مسجدیں بننا شروع ہو گئی, ان کو ٹائٹل بھی مسجد کا مل گیا ہے جی. تو اب مسلمانوں کو بھی ہر چیز کا خیال رکھنا چاہیے. یہاں نماز پڑھنے کی آزادی ہے, روزہ رکھنے کی آزادی ہے, عید کرنے کی آزادی ہے, حج کرنے کی آزادی ہے, عمرہ کرنے کے لیے آپ جا سکتے ہیں جی. زکوٰۃ دے سکتے ہیں, آپ کو کوئی منع نہیں کر رہا, کوئی آپ کو روک نہیں رہا. تو پھر مسلمانوں کی بھی تو کچھ ذمہ داریاں بنتی ہیں.
2: وہ سب سے بڑی تو ذمہ داری مسلمان پر یہی ہے کہ وہ اسلام کی صحیح جو ہے نا تصویر پیش کرے اور بتایا کہ مسلمان جو ہے کسی بھی معاشرے میں جہاں پر کہ اس کو آزادی نفس اور اس کو آزادی گفتار, آزادی تقریر, آزادی تحریر ہے, وہ وہاں پر اس کی حدود میں رہ کر باقاعدہ نہ صرف انٹیگریٹ ہو سکتا ہے بلکہ وہاں پر اس جو مین اسٹریم ہے یا ملک جو ہے اس کی تعمیر میں مثبت جو ہے وہ ایک.
1: بس اب جو پاکستانی نژاد جو ہیں وہ عظما تھیں الٹرنیٹو پارٹی میں, انہوں نے پارلیمنٹ کا الیکشن لڑا, ووٹس بھی اچھے لیے, لیکن اب خبروں میں ہے کہ انہوں نے اپنی پارٹی کو خیر آباد کہہ دیا, اس میں کوئی صداقت ہے؟
2: یہ بات ضرور ہے کیونکہ میں نے فیس بک پر پڑھی اور انہوں نے اپنی فیس بک پر بھی اس کو پوسٹ کیا تھا کہ میں مطلب اس الٹرنیٹو پارٹی سے میں اس کی رکنیت ختم کر رہی ہوں. اور انہوں نے جواز یہ پیش کیا ہے کہ ان کے ایک بیان کو غلط پیرائے میں تشہیر دی گئی اور اس کے بعد ان پر پابندی عائد کر دی گئی کہ وہ اس کے بارے میں بات نہ کریں, بلکہ انہیں کہا کہ آپ خاموش ہو جائیں. اور اس وجہ سے پھر الیکشن کے جو چند ہفتے تھے اس میں وہ صحیح کمپیننگ نہیں کر پائیں.
1: عباس صاحب آپ سارا سال ایکٹیو رہتے ہیں, لوگوں کے سوالوں کے جوابات بھی دیتے رہتے ہیں, تو ہمارے لوگ مہاسوائے ایک آدھ کو چھوڑ کر جب پارٹی کو چھوڑتے ہیں تو کسی بندے سے, کسی ووٹر سپورٹر سے مشورہ نہیں کرتے؟
2: یہ مجھے نہیں پتا کہ عظما نے اس بارے میں کسی سے کنسلٹ کیا ہے یا کنسلٹیشن کی یا نہیں کی, لیکن ظاہر ہے کہ ان کے جو قریبی لوگ تھے یا جن کے ساتھ انہوں نے ان کے ورکنگ ریلیشن شپس تھے ان کے ساتھ انہوں نے بات کی ہوگی, لیکن جہاں تک پاکستانی کمیونٹی کا تعلق ہے اس کے بارے میں مجھے پتا نہیں کہ انہوں نے کسی سے مشورہ کیا یا نہیں کیا. تو یہ ایک اچھی بات ہے, کہتے ہیں کہ اگر انسان کسی شش و پنج کے عالم میں ہو تو اس کے لیے بہت بہتر مشورہ یہی ہو سکتا ہے کہ کوئی بھی ڈیسیزن لینے سے پہلے کسی سے کنسلٹ کر لیا جائے تو بہت اچھی بات ہوتی ہے.
1: عباس صاحب آپ کا بہت شکریہ, آپ کافی مصروف ہیں, انشاءاللہ آپ سے رابطہ رہے گا. آپ سے
2: شکریہ اور میری طرف سے خدا حافظ.
1: خدا حافظ.
2: سامعین کی خدمت سلامت.
1: سامعین یہ تھے عباس رضوی صاحب جو کہ کافی مصروف تھے, اپنی مصروفیات میں سے انہوں نے چونکہ میٹنگ پہ جا رہے تھے تو جلدی میں ان سے باتیں کی ہیں.
0: یہ रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।

0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। सामाईन और नाजरीन, इस वक्त हम फ्रांस की फजाओं से एक ऐसी शख्सियत जिन्हें आप पाकिस्तान में टीवी पर देखते रहते हैं, अखबारात में पढ़ते रहते हैं और जानी पहचानी शख्सियत है, मेरी मुराद है सेनेटर सलीम ज़िया साहब। इस वक्त फ्रांस की फजाओं में हमारे साथ कोपेनहेगन डेनमार्क की फजाओं में मौजूद हैं। सेनेटर साहब, हम आपको कोपेनहेगन की फजाओं में खुश आमदीद कहते हैं।
2: बहुत शुक्रिया, बड़ी मेहरबानी जनाब, आपको और तमाम सुनने वालों को, देखने वालों को अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम। सेनेटर साहब, यहाँ चूंकि हमारे पास पार्लियामेंटेरियन आते रहे तो यहाँ का एक रवाज आप कह लें, यहाँ की मतलब मीडिया अपने मौजूद मेहमान से कहता है आप अपना तारफ करा दें ताकि कोई बात रह ना जाए, आप क्या करते रहे, इस वक्त क्या कर रहे हैं और क्या क्या आप अपने जो तालीमी हवाले से, अपने पेशे के हवाले से, फिर हम अपने प्रोग्राम को आगे बढ़ाएंगे।
2: मेरा नाम सलीम ज़िया है, पाकिस्तान मुस्लिम लीग नून से ताल्लुक है, सेनेट का मेंबर हूँ। सियासत मैंने नहीं बल्कि तालीम के हवाले से पूछे तो तालीम मैंने अमेरिका से खत्म MBA किया, फिर पाकिस्तान आ गया, फिर यहाँ पर आके कुछ अर्सा मुलाजमत भी की, प्रैक्टिस की, वकालत शुरू की और फिर 1990 में मुस्लिम लीग ज्वाइन की। उससे पेशतर मैं 83 में काउंसलर इलेक्ट हुआ, फिर 87 में काउंसलर हुआ, फिर 90 में काउंसलर इलेक्ट हुआ और फिर हमारा क्लिफ्टन कंटोनमेंट बोर्ड है कराची में बल्दियाती अदारा है, उसका 12 साल में वाइस चेयरमैन इलेक्ट हुआ। फिर 97 में जो हमारे जनरल इलेक्शन हुए उसमें पाकिस्तान मुस्लिम लीग नून की तरफ से MP इलेक्ट हुआ कराची से, MQM के सिटिंग हमारे मेंबर थे, उनको उनसे मैंने ये सीट हासिल की और उसी में जो कैबिनेट बनी 1997 में जिसमें लियाकत जतोई साहब थे चीफ मिनिस्टर, उसमें मुझे पाकिस्तान मुस्लिम लीग नून की जानब से वजीर कानून और मिनिस्टर फॉर लॉ एंड पार्लियामेंट्री अफेयर्स बनाया गया और और क्या होता है,
1: माशाल्लाह
2: आपने 12 अक्टूबर आ गया। 12 अक्टूबर में जाहिर है वो बड़ा एक जरा सख्त वक्त था, उसमें ये था कि हमारे 21 मेंबर्स थे जी, सारे 21 मेंबर्स में से ज्यादा तो नहीं छोड़ के गया पार्टी 12 अक्टूबर को, 21 में से 20 छोड़ गए तो सिर्फ मैं रह गया उसमें। इसी तरह हमारे कौमी असम्बली के मेंबर थे उस वक्त 12 में से भी 10 छोड़ गए, सिर्फ एक रह गए। तो ये सिलसिला जारी रहा और फिर वो बाद में फिर इंशाल्लाह जो वक्त आया तो फिर हम पार्टी के साथ ही रहे। काफी सख्त वक्त था मगर हम ये देखते थे कि जो हमारी क्यादत जिस तरह की सख्ती बर्दाश्त कर रही है तो हमारे लिए कुछ भी नहीं है। मुझे ये भी एहसास हासिल था कि जो उनके लिए डिफेंस टीम बनी थी बड़े वकला के साथ, मियां नवाज शरीफ साहब को जो एक झूठे जाली और बेबुनियाद हाईजैकिंग केस में उन पर बनाया गया था, उस पर मैं उस टीम में, उस डिफेंस टीम में मैं भी शामिल था और उनके साथ फिर हमारी अदालत में और जेल में मुलाकातें भी होती रही, तकरीबन हर रोज ही होती थी और मैंने उनको जेल में बहुत मजबूत पाया, हमारी तमाम टीम को, अपने शहबाज शरीफ साहब को और मियां साहब को तो खैर थी, वो सबके सरपरस्ती थे, सबको बहुत अच्छी तरह मैंने देखा जांचा और मैंने देखा कि बड़े मजबूत असाब के मालिक हैं और बस यही है इंटरव्यू अपना।
1: माशाल्लाह बड़ी खुशी हुई आपकी बातें सुन के और मैं कहता हूँ यहाँ चूंकि हम लोग डेनमार्क में रहते हैं, कोपेनहेगन में, तो यहाँ जो बंदे डिजर्व करते हैं, मैंने आपकी थोड़ी सी बैकग्राउंड के बारे में इतना ज्यादा नहीं जानता था, जो मेरे सामने वेबसाइट पे पढ़ा उतना ही थोड़ा सा मैंने देखा, माशाल्लाह आप डिजर्व करते हैं अपनी सीट पर, आपने एक वक्त दिया अपनी सारी जिंदगी का हिस्सा तालीम के साथ, अपने पेशे के साथ, सियासत के साथ, आप ग्रास रूट से भी ऊपर आए और ये आपका राइट बनता था, आपको अगर पार्टी ने ये दी है सीट तो आपकी जात पर कोई एहसान नहीं किया, आप डिजर्व करते थे। अब बातें हैं चूंकि आपने आपका सारा स्ट्रगल का दौर है,
2: ये आपकी बड़ी मेहरबानी है, आप क्योंकि भाई हैं, आप मेरी असला अफजाई भी कर रहे हैं, सच बात यह है वो मुझ जैसे आदमी के लिए बहुत ज्यादा है, बहुत ज्यादा है। نہیں ہماری نہ وہ خدمات ہیں نہ وہ حیثیت ہے, مگر پارٹی نے جو ہمیں جو کچھ دیا وہ میں تو کم از کم یہ کہہ سکتا ہوں میری صلاحیت قابلیت سے کہیں کہیں زیادہ پارٹی نے مجھے عزت اور احترام دیا ہے.
1: یہ آپ کی ذرا نوازی ہے, اس میں کوئی شک نہیں. پارٹیاں اپنے ورکرز کو اپنے ساتھیوں کو ڈیفینیٹ سیٹ دیتی ہیں. میں کہتا اگر آپ ڈیزرو نہ کرتے تو میں کبھی بھی نہ کہتا کہ آپ سینٹر سیٹ کے قابل ہیں. جس جگہ پر ہم بیٹھے ہوئے ہیں ہم تو انہی لوگوں کو دیکھتے ہیں کہ جو ڈیزرو کرتے ہیں, اور پارٹی کا رائٹ بنتا ہے یہاں بھی پارٹی بھی اپنے لوگوں کو جو ان کے ساتھی ہوتے ہیں. جس طرح آپ نے فرمایا کہ 21 ممبر تھے 20 چھوڑ گئے اور آپ اکیلے, تو میں اس اینگل سے میں نے کہا تھا کہ آپ کی ذات پر کوئی احسان نہیں ہے جو ہے نا. پارٹی تو ٹھیک ہے, ساتھی آپ پارٹیاں نوازتی ہیں, لیکن اب میری یہ بات آپ سے گزارش ہے کہ ابھی جو موجودہ پاناما لیکس کا ایک نیا ایک اسکینڈل بنا, ایک نیا میں کہوں گا پنجابی میں ایک نیا کٹا کھول دیا عمران خان صاحب نے, آپ کیا کہیں گے؟
2: کچھ نہیں, یہ تو اصل میں عمران خان پہلے تو پاناما لیکس کو تو خیر ہم کر لیں گے. وہ پہلا مسئلہ تو خان صاحب کا اپنا ہے کہ وہ میں حیران ہوں کہ اتنی بڑی سیاست وہ کرنے کے خواہش مند ہے. وہ وزیر اعظم بننے کا شوق بھی رکھتے ہیں اور وقتاً فوقتاً اس پر بیانات بھی دیتے رہتے ہیں, مگر ان کی میں نے یہ دیکھا کہ کسی ایک بات پہ کہیں ٹکتے نہیں ہیں. یعنی ابتدا جو ہے وہ کہیں سے شروع کر ہوتی ہے بات, پھر کہیں جا کر کہیں رک جاتے ہیں. ابھی اسی کو دیکھ لیں, بعد میں دوسری باتیں اور بعد میں کرتے رہیں گے. کہ انہوں نے سب سے پہلے کہا کہ جی یہ, اور خود ان کے ریکارڈڈ سٹیٹمنٹس ہیں کہ جی وہ اس میں جب پہلے میاں صاحب نے کہا کہ جی ہم ریٹائرڈ چیف جسٹس کو بنائیں گے اور وہ تحقیقات کریں, تو انہوں نے کہا نہیں سٹنگ چیف جسٹس ہونا چاہیے. اب سٹنگ چیف جسٹس کو بنا دیا گیا ہے اس کے لیے, تو وہ کہتے ہیں نہیں جی یہ بھی قبول نہیں ہے, اس پہ جی ٹی او آر ہونے چاہیے, فلانے ہونے چاہیے, ڈمکانے ہونے چاہیے, صرف نواز شریف کا ہونا چاہیے. کیوں صرف نواز شریف کا کیوں ہونا, تو سب کا ہونا چاہیے. سب سے پہلے تو نواز شریف صاحب کا نام ہی نہیں ہے اس پورے فسانے میں, اس کا ذکر نہیں ہے پورے فسانے میں. ذاتی طور پر ان کا کہیں ذکر کوئی نہیں ہے. انہوں نے اپنے آپ کو پیش کر دیا ہے, پورے خاندان کو پیش کر دیا ہے, چیف جسٹس کے حوالے سارا معاملہ کر دیا ہے. اس پر بھی عمران خان صاحب راضی نہیں ہیں, کبھی کچھ کہتے ہیں کبھی کچھ کہتے ہیں, کبھی ادھر چھپتے ہیں کبھی ادھر چھپتے ہیں. اور اصل میں ان کو مشکل پڑ گئی ہے ہاتھ پکڑ کر چلنے کی اور پیچھے چھپنے کی, کبھی انگلی اٹھانے والوں کے چکر میں پڑے رہتے ہیں, اور ابھی بھی وہ اسی چکر میں ہے کہ کوئی داؤ پیچ لگ جائے, جائز ناجائز, جس میں جناب ان کا کوئی ان کو پار لگا دے, مگر کوئی بھی ان پر اعتبار کرنے کے لیے تیار نہیں ہے. پاکستان کی کوئی سیاسی پارٹی ان پر اعتبار کرنے کے لیے تیار نہیں ہے, اور جن کو یہ بہت زیادہ سمجھتے ہیں کہ جی وہ شاید ان کی مدد کریں گے, وہ ان کو بار بار ان کو بتا چکے ہیں کہ ان کا ان کاموں سے کوئی واسطہ نہیں ہے. اور میں سمجھتا ہوں کہ یہ بہت اچھا ہوا ہے, پہلی مرتبہ ایسا ہو رہا ہے. اب یہی وجہ ہے کہ آپ دیکھیں کہ جتنے بھی الیکشنز ہوئے ہیں, بائی الیکشن جتنے ہوئے ہیں پاکستان کے اندر, صوبائی ہوں قومی ہوں, سوائے ایک آدھ کے سب انہوں نے لوز کیے ہیں. کراچی میں انہوں نے جو 2013 کا الیکشن تھا وہاں انہوں نے بھائی جان 800,000 کی ووٹ دیے, وہ 800,000 ووٹ لے لیے, اور ایک سال کے اندر اندر, زیادہ ڈیڑھ سال کے اندر اندر وہاں پر بلدیاتی الیکشن ہوئے, کنٹونمنٹ کے الیکشن ہوئے جی. وہ کنٹونمنٹ کے الیکشن کے, میری آپ بات کو چھوڑ دیں, آپ ابھی اعداد و شمار منگا لیں, آپ کے پاس ساری فنگر ٹپس ہوتی ہیں آپ لوگوں کے, آپ دیکھیں کہ وہاں پر جن حلقوں میں کنٹونمنٹ میں الیکشن جہاں ہوئے, جہاں پر 2013 میں ان کو کتنے ووٹ ملے تھے, اور یہ بلدیاتی جو کنٹونمنٹ کے بلدیاتی الیکشن ہوئے اس میں کتنے ووٹ ملے. میں سمجھتا ہوں کہ میں تو ایک آپ کا 250 کو میں جانتا ہوں, جہاں سے میں نے انتخاب لڑا تھا, اور پی ایس 113 سے. وہ میں سمجھتا ہوں کہ تقریباً 80% ووٹ جو ہے کم پڑا ان کو ایک سال کے ڈیڑھ سال کے اندر, کیونکہ اس کی ایک تو پارٹی میں گروپ بازی بہت زیادہ ہے, پھر ان کا کنٹرول نہیں ہے. ابھی بھی آپ دیکھیں یہ جو کراچی میں دو معاملات ہوئے بڑے عجیب, وہاں پر ایک سیٹ خالی بھی تھی جس کا آپ دیکھ بڑا نوٹ کر رہے ہوں گے, پڑھ بھی رہے ہوں گے, کہ کینڈیڈیٹ نے الیکشن کی رات کو ایم این اے کا جو کینڈیڈیٹ تھا ان کا, انہوں نے الیکشن کی رات کو اس نے पार्टी छोड़ दी, टिकट वापस कर दिया, मुंह पे मारा इनके, और जनाब उन्होंने कमाल साहब को ज्वाइन किया। इसी तरह इनके पास एक बड़े मंजे हुए पुराने कारकुन थे, सैयद हफीजुद्दीन साहब, एडवोकेट
1: जी जी,
2: एमपीए थे, सिटिंग एमपीए, अभी भी असेंबली के मेंबर हैं। वो सब चीजें छोड़ छाड़ कर इनको उन्होंने कहा कि इनके साथ मजीद में चल ही नहीं सकता, उन्होंने भी पार्टी छोड़ दी। तो इनके साथ मसला ये है कि इनके पार्टी पे ग्रिप नहीं है। अभी कराची, ये भी जो परसों जलसा हुआ है इस्लामाबाद कल, उसमें भी आप देखें हाजिरी की क्या हालत थी, जज्बे की क्या हालत थी, जोश की क्या हालत थी पहले के मुकाबले में। वो मतलब वो चीज थी नहीं जो आज से एक डेढ़ साल पहले थी। उसमें कमी आती जा रही है, कमी आती जा रही है, क्योंकि एक जगह टिकते नहीं है, एक जगह पे रुकते नहीं है, और दूसरा एक मशवरा तो लेते ही नहीं है बिल्कुल, और सिर्फ ये इस चक्कर में है कि कोई दाव पेच लग जाए, कुछ हो जाए, बस मुझे किसी तरह कल नहीं तो आज नहीं तो अभी इसी वक्त मुझे किसी तरह वजीर आजम बना दिया जाए। होता नहीं ऐसे ना, ये तो बड़ा ठंडा काम है, बड़ी ठंडा करके खाना पड़ता है इसमें। वो क्यों इतनी जल्दी में है वो शायद वो खुद ही बता सकते हैं, मगर मुझे एक बात समझ में आती है, इनको सबसे बड़ा जो खतरा है इमरान खान साहब को
1: जी,
2: वो ये कि अगर डिस्प्यूट से नवाज शरीफ साहब की पूरी पार्टी और उनकी गवर्नमेंट जो है जिस तरह वो मामलात को लेकर चल रही है, और यही अगर 2018 तक चलता रहा इसी तरह इसी स्पीड से मामला, तो उनको पता है कि 2018 में ये बिल्कुल वाइप आउट हो जाएंगे। अभी भी वाइप आउट ही है तकरीबन। पंजाब में देखें इनकी कई सीटें नहीं है, दूसरे सूबों में कई सीटें नहीं है सवाय खैबर पख्तूनख्वा के अलावा। तो इनको खतरा ये है कि यार 2018 तक अगर ये इनको हमने जाने दिया और इसी स्पीड से ये कार्रवाई करते रहे अपने, और इनकी मकबूलियत इसी तरह बढ़ती रही और बाय इलेक्शन इसी तरह ये जीतते रहे, तो 2018 में तो हमारा कोई टिकट भी नहीं लेगा। ये इनको खतरा ये है और कुछ नहीं है। तो मैं समझता हूं कि ये अगर थोड़ा सा हौसला कर लें, थोड़ी सी हिम्मत कर लें, तो इनके साथ मामला ठीक भी हो सकते हैं। मगर जो आदमी इतनी जल्दी में होता है ना जी, वो मैंने तो उसको आज तक आगे जाते हुए नहीं देखा। तो ये बहुत बड़ी एक एक्सेप्शन होगी अगर इनको कोई चीज हासिल हो।
1: सलीम साहब, आज बात चूंकि मैं मीडिया में हूँ, मैं एक बात आपसे शेयर भी कर रहा हूँ। इमरान खान साहब इतने उस वक्त पॉपुलर नहीं थे, मैं चंद साल पहले की बात कर रहा हूँ। इंग्लैंड में मेरी इनसे एक जगह मुलाकात हुई, मैं भी गेस्ट था, मुझे इंग्लैंड से किसी ने बुलाया था, तो वीआईपीज हम बैठे हुए थे, तो मुझे कहने लगे राय साहब आप क्यों नहीं सियासत में हिस्सा लेते, तो आप एक ऑफिस खोले। तो हम बस आपको, मैंने कहा मैं ठीक है जो काम करता हूँ मैं इसमें खुश हूँ, अल्लाह ताला का बड़ा एहसान है। तो मुझे उस वक्त महसूस हुआ कि इमरान खान साहब ये बात क्यों कर रहे हैं कि आप लोग ऑफिस खोले। तो मुझे जब ये धरने की बात हुई, इस्लामाबाद की बात हुई, तब उसका जवाब मुझे मिला। तो इसका मतलब है कि प्लानिंग बहुत पहले की हो चुकी थी।
2: जी जी जी जी, ये प्लानिंग तो बहुत करते रहते हैं, ये प्लानिंग तो करते हैं। कभी मुशर्रफ के साथ बहुत अरसा चले, उन्होंने जब वजीर आजम नहीं बनाया ठुकरा दिया, उसको छोड़कर आ गए। फिर नवाज शरीफ साहब की भी बहुत नजदीक आने की कोशिश की, और फिर बहुत ही बहुत ज्यादा डिमांड कर दी सीटों की, जाहिर है वो भी इनको मना कर दिया गया। तो ये मुख्तलिफ हरबे मुख्तलिफ वक्तों पे कोशिश करते रहते हैं, और बस जाहिर है मगर इन चीजों में कामयाबी कहाँ होती है।
1: चलें देखें ना, जब मियां साहब की बात करते हैं कि मियां साहब के ऐसे है पैसे है, करप्शन की बात करते हैं, तो जब अभी इनकी जहाज पे तस्वीर नजर आ रही थी, एक तरफ अलीम खान बैठे हुए थे, दूसरी तरफ जंगी तरीन खान साहब बैठे हुए थे, तो जो लोग हम लोग
2: दो एटीएम जो है, जी जी जी जी, अच्छा मैं समझ गया, उनको आजकल एटीएम ग्रुप कहलाता है।
1: बिल्कुल एटीएम ग्रुप है। तो वैसे इमरान खान साहब जितने सर मतलब पैसे वाले लोग होते हैं और जिन्होंने पैसा किसी और तरीके से बनाया होता है, उनको अपनी पार्टी में लेते हैं, ये तो बात बिल्कुल क्लियर हो गई है यूरोप में। सलीम साहब, हम आते हैं कि ये जो सारे हालात चल रहे हैं और मियाँ साहब जो अब खुल के बिल्कुल फ्रंट लाइन पर आ गए हैं खेलने के लिए, और अब ये जलसा जुलूस जो शुरू हो गया, और मियाँ साहब ने आज कोटली सतियां गए थे, उसके बाद एबटाबाद जा रहे हैं, फिर कराची जाएंगे, तो कहीं ये इलेक्शन की तैयारियां तो नहीं है?
2: नहीं सर, नहीं कतर नहीं। इलेक्शन तो मैं देखे राजा साहब आपसे मैं अर्ज कर दूं, आप तो भाई हैं, और मैं आपको बिल्कुल ये पार्टी से हटकर मैं बात कर रहा हूँ, इलेक्शन 2018 में ही होंगे, उससे पहले नहीं होंगे। ये क्योंकि एक एक्टिविटी उन्होंने शुरू की है, तो और ये खाम एक इन्होंने एग्जाम तराशी का सिलसिला शुरू किया हुआ है, یہ صرف اسی حد تک محدود ہے ہماری پارٹی کی طرف سے. ہمیں کوئی جلدی نہیں الیکشنز پہلے کرانے کی. ہماری پوزیشن ہر جگہ ماشاءاللہ مضبوط ہے, خواہ پنجاب میں ہو, بلوچستان میں ہو. ابھی آپ دیکھیں گے انشاءاللہ جو انتخابات ہونے جا رہے ہیں آزاد کشمیر میں, انشاءاللہ دیکھیں گے گلگت بلتستان کی طرح وہاں بھی ہمیں زبردست کامیابی ہوگی اور وہاں پر بھی ہمارا ہی کینڈیڈیٹ جو ہے ہماری پارٹی وہاں پر حکومت بنائے گی انشاءاللہ.
1: سلیم صاحب, اس میں کوئی شک نہیں کہ اگر مسلم لیگ نواز بجلی اور یہ گیس کا بحران جو ہے یہ اپنے آنے اگلے الیکشن 2018 سے پہلے پبلک کو یہ چیزیں مل جاتی ہیں تو پبلک بادر نہیں کرتی. دیکھیں پیٹرول سستا ہو گیا, گیس بھی سستی ہو رہی ہے, تیل بھی سستا ہو رہا ہے, تو پبلک کو تو جو سہولتیں چاہیے. پبلک اتنی دور کی نہیں سوچتی کہ پارلیمنٹ میں کیا ہو رہا ہے, صوبائی اسمبلی میں کیا ہو رہا ہے, وہ اوپر والے لوگ
2: دیکھتے ہیں. عام آدمی تو دیکھتا ہے کہ یار میری جیب سے پیسہ نکل کتنا نہ رہا ہے, خرچہ کتنا میرا کم ہو گیا پہلے سے یا زیادہ ہو گیا. وہی آپ کی بات درست ہے, میں سمجھتا ہوں کہ یہ 2018 سے پہلے انشاءاللہ خدا چاہے گا کہ یہ جو بجلی کا مسئلہ ہے اور پانی کا مسئلہ ہے, یہ بنیادی طور پر جو دو مسائل ہیں انرجی کے اور اس کے, یہ بالکل کور ہوں گے. اور پھر یہ جو بہت بڑا بیچ میں معاملہ آ گیا ہے ہمارا, یہ چائنا کے ساتھ جو ہوا ہے, سی پیک جو ہوا ہے,
1: کوئی شک نہیں
2: یہ $47 بلین کا پروجیکٹ ہے. اس میں سڑکیں ہیں, روڈیں ہیں, پورٹس ہیں, گوادر پورٹ ہے اور بہت سارے اس میں انٹر لنکڈ پروگرامز ہیں. اور تب تک انشاءاللہ وہ بھی بائی تکمیل تک پہنچنے والا ہوگا, یعنی اس کے نزدیک ہوگا. اس کے ذریعے بلوچستان میں بڑی ڈیولپمنٹ ہوگی, گوادر پورٹ کافی اسٹیبلش ہو چکا ہوگا, سڑکیں بن چکی ہوں گی, ہائی ویز بن چکے ہوں گے, موٹر ویز بن چکے ہوں گے. اور اس کے لیے تو آئے دن یہاں پر اس کی تشریح بھی ہو رہی ہوتی ہے, بتایا بھی جا رہا ہوتا ہے. یہ ساری چیزیں ہیں, یہ ان کو خطرہ ہے. یہ دوسری جو پارٹیز ہیں خصوصی طور پہ یہ ان کو, عمران خان کو خطرہ ہے, یہ باقی اور کوئی بات نہیں ہے. باقی یہ جو آپ سمجھ رہے ہیں ہماری قیادت اس معاملے کے لیے کہ انہوں نے ذرا تیزی شروع کی ہے, تو اس کا جواب دے دیا جائے کہ جناب یہ سارا چیز جھوٹ کا پلندہ ہے, اس میں کچھ بھی نہیں ہے. دیکھیں, یا تو ہوتا نا کہ نواز شریف صاحب کہہ دیتے جی کوئی کمیشن نہیں ہے, کوئی جوڈیشل کمیشن نہیں ہے, کوئی سپریم کورٹ نہیں ہے, کوئی ریٹائرڈ چیف جسٹس نہیں ہے, کوئی سرونٹ چیف جسٹس نہیں ہے, میں نہیں مانتا کسی کو, بس میں جو ہے جس نے جانا عدالت وہ خود چلا جائے. وہ اپروچ تو کی نہیں. میاں صاحب نے تو ایک بہت ہی دلیری کا, بہادری کا مظاہرہ کرتے ہوئے یہ کہہ دیا کہ چلو سپریم کورٹ کا چیف جسٹس کرے گا ساری چیز, کاروائی کرے گا. اور میں اپنے پورے خاندان کو پیش کرتا ہوں. اب اس سے زیادہ اور کیا بات ہو سکتی, چاہتے کیا ہیں یہ نہیں سمجھ میں آتا. عمران خان صاحب, یا تو کوئی ایسا ترکیب کر دیا جائے کہ عمران صاحب آپ میری مدد فرمائیں, میری میں اس بات کی میں بھی سفارش کرنے کے تیار ہوں کہ عمران خان صاحب کو بنا دیتے ہیں چیئرمین.
1: بالکل, میں آپ سے یہ بات کہنے لگا تھا کہ آپ چیئرمین سے بھی زیادہ دیں, چونکہ میاں صاحب دینے والے ہیں. تو انہیں کہیں یار آؤ, میں عمران خان صاحب سے میں نے بات کی انگلینڈ میں, میں نے کہا خان صاحب آپ اس طرح کریں, آپ اگر میاں صاحب کے ساتھ ملتے, آپ میاں صاحب کے ساتھ ہوتے, تو میں ڈیفینیٹ آج کم از کم پاکستان کی بہت بڑی پوسٹ پر آپ ہی ہوتے.
2: جی جی جی جی.
1: لیکن آپ
2: بس وہ اپنا ٹھیک ہے, آدمی کا اپنا نظریہ ہوتا ہے. ہم ان کو اور تو میں کچھ زیادہ نہیں کہنا چاہتا ان کے لیے, مگر جو کچھ میں نے دیکھا ہے یہ 4-6 سال میں ان کو آبزرو کیا ہے کہ وہ ایک بہت ہی کنفیوزڈ شخصیت میں نے ان کو پایا, بہت ہی وہ,
1: حالانکہ ایکسفورڈ کے پڑے ہوئے ہیں, یورپ میں رہے ہیں, انہیں تو دیکھیں جس طرح وہ پاکستان میں جلسے جلوس میں تقریر کرتے, خطاب فرماتے ہیں, تو پتہ نہیں چلتا کہ ایکسفورڈ سے گئے ہوئے ہیں.
2: ہاں نہیں نہیں, وہ ظاہر ان کے لب و لہجے میں اور بہت زیادہ بیچ میں غلاظت بھی ہوتی ہے, بےودگی بھی ہوتی ہے. پر آپ نے یہ دیکھا کہ ہمارے لیڈر نے کبھی اس کو جواب نہیں دیا,
1: کبھی بھی نہیں, کبھی, بہت اس میں کوئی شک نہیں.
2: بلکہ یہی کہا کہ, بلکہ یہ برملا کہا ہے, یہ الفاظ انہوں نے کہا ہے کہ مجھے عمران خان گالیاں بھی دیتا ہے اور میں اس کے لیے ہمیشہ دعا کرتا ہوں. اب یہ دیکھا نا, کوئی یہ تو آدمی کے ظرف کی بات ہے کہ وہ آدمی یہ کہہ رہا ہے اور میاں صاحب کہہ رہے ہیں کہ میں ان کے لیے ابھی بھی ہمیشہ دعا کرتا ہوں.
1: جہاں ڈیبیٹ چل رہی تھی کہ انہوں نے کہا جی دیکھے میاں صاحب نے ان کو اسپتال کے لیے جگہ دی, یونیورسٹی کے لیے جگہ دی, کرکٹ ساتھ کھیلتے تھے, بہت سارے اچھے تعلقات تھے, میاں صاحب نے کون سی زیادتی کی ہے خان صاحب؟ چلیں چھوڑیں ان باتوں کو, آتے ہیں چونکہ آپ آئے ہوئے ہیں, مہمان ہیں آپ. سلیم صاحب, آپ کو فرانس کیسے لگا؟ اور میں نے دیکھا کہ آپ نے پاکستان امبیسی کا بھی وزٹ کیا.
2: بتاؤں گا آپ کو, میں ایک بات کہنا چاہتا ہوں.
1: جی ضرور.
2: ये हमारी जो सियासी पार्टीज हैं, पाकिस्तान के लोग हैं, हम समझते हैं कि हम तो सारा दिन भी अगर सिजदे में पड़े रहे ना, अल्लाह ताला का शुक्र अदा करें सारा दिन, तो वो भी कम है, क्योंकि हमें जो ये पाकिस्तान मिला है ना अल्लाह ताला की तरफ से
1: नेमत है ये।
2: ये मैं कहता हूँ इतनी बड़ी नेमत है कि जिसका कोई हिसाब कोई नहीं है। ये लोग अभी कई अच्छा कई लोग तासुर ये देते हैं, हालांकि पढ़े लिखे भी हैं, बाशूर भी हैं, वो तासुर ये देते हैं कि शायद पाकिस्तान ऐसी चलते चलते चलते चलते रात हुई और जी फिर सुबह उठे तो पाकिस्तान बन गया। नहीं, ये तो ये याद दिलाना पड़ेगा हमें अपने बच्चों को, अपनी औलादों को, अपने नए लोगों को कि भाई ये इस तरह नहीं बना है। या पुराने लोग भी हम देखते हैं, वो भी तो लगता है कि भूल गए कि पाकिस्तान बना कैसे। पाकिस्तान तो बड़ी लंबी जद्दोजहद के बाद बना है। इसमें तो कायदे आजम मोहम्मद अली जिन्ना और उनके जो रफ्तकार थे, अलामा इकबाल साहब थे, सर सैयद अहमद खान थे, मौलाना मोहम्मद अली जौहर, मौलाना शौकत अली जौहर और ये सरदार अब्दुल रब नेश्तर, ये दुनिया जहान के जो लोग थे, मौलवी फरीद हक, ये लोग तो वो लोग थे। और फिर इन लोगों की कुर्बानियां, लाखों सैकड़ों जो वर्कर्स थे उनकी कुर्बानियां, और आखिर में जो तकरीबन 18 लाख के करीब जो लोग शहीद हुए थे पार्टीशन के वक्त, ये उनकी कुर्बानियों से पाकिस्तान बना है। ये कुर्बानियां दी गई हैं, लोगों ने अपनी जान का नजराना देकर पाकिस्तान बना है, खून देकर बना है। ये हमें किसी किसी इंजीनियर ने, किसी डॉक्टर ने, किसी खिलाड़ी ने या किसी जनरल ने फतह करके नहीं दिया पाकिस्तान। हमें ये पाकिस्तान वहां मुसलमान ने हिंद, जिन्होंने लाखों लोगों की वाकई कुर्बानी दी, अमली तौर पर कुर्बानी दी, उसकी वजह से हमें ये पाकिस्तान मिला है। और आज हमें कोई ये सबक सिखाए कि जनाब ये हो गया है और वो हो गया है। मैं समझता हूँ राजा साहब एक बात बिल्कुल तय है, पत्थर पर लकीर है कि पाकिस्तान ने तरक्की करनी है, पाकिस्तान ने बहुत आगे जाना है
1: इंशाल्लाह,
2: और वो सिर्फ और सिर्फ इसीलिए जाएगा कि अगर यहाँ पर जमहूरियत रहे,
1: इसमें
2: जमहूरियत रहेगी पाकिस्तान बहुत आगे जाएगा इंशाल्लाह।
1: इंशाल्लाह
2: कोई यहाँ पर निजाम नहीं चल सकता,
1: हाल ही दूसरा हल नहीं है।
2: जब भी जमहूरियत डिरेल हुई है पाकिस्तान में जबरदस्त नुकसान हुआ है, जबरदस्त किस्म का नुकसान हुआ है, ख्वाह वो बांग्लादेश के हवाले से हो, ख्वाह ये जिस तरह हमें आग में झोंक दिया गया, अफगानिस्तान वॉर में झोंक दिया गया, या फिर जो सबसे ज्यादा जुल्म और जबर जो किया जनरल मुशर्रफ ने किया, जिसने ये तमाम सारी चीजें जिसका आज हम कुमायदा भुगत रहे हैं, जिसमें तकरीबन हमारे 60,000 लोग शहीद हो चुके हैं, जिसमें 15,000 हमारे बहादुर फौज के लोग हैं, ये सारे ये इसी तरह इसी वजह से शहीद हुए कि ये इनकी गलत पॉलिसियों की वजह से। मगर आज देखें अभी आप ये बीच में बात रह गई, ये बातें करते हैं कि जनाब ये अभी दो बड़े मसले थे जब इक्तदार में आई पार्टी, शुमारी वजीरस्तान वहां को हाथ लगाने के लिए तैयार नहीं था। देखें बात इंसाफ की होनी चाहिए, वजीर आजम उस वक्त भी था कोई, उस वक्त जनाब जी सारे मामला थे, सारी चीजें थी, फौज भी थी, रेंजर्स भी थी, सिविल इंतजामिया भी थी, वहां पर कुछ काम नहीं किया गया। इसी तरह कराची में वहां पर तो पिछले 27 साल से दो पार्टियां हुकूमत कर रही हैं, पीपल्स पार्टी और MQM, वजीर आला भी था, गवर्नर भी था, मिनिस्टर्स भी थे, मुशीर भी थे, असेंबली के मेम्बरान भी थे, कौमी असेंबली के मेम्बरान भी थे, सेनेटर भी थे, रेंजर्स भी थी, फौज भी थी, नहीं किया कुछ किसी ने, क्योंकि एक पॉलिटिकल कमिटमेंट नहीं था। अब इस दौर में जब जैसी हुकूमत आई तो मियां साहब ने दोनों के मामले में, वो वजीरस्तान के हवाले से हो और कराची ऑपरेशन के हवाले से हो, उन्होंने तय कर लिया कि हमने इन दोनों मामलात को सही करना है। कराची जो है पाकिस्तान की शहर आ गए, ये तमाशा बना दिया गया है, वहां पर 20,000 लोग अब तक मारे जा चुके हैं, टारगेट किलिंग में मारे जा चुके हैं, कत्ल किए जा चुके हैं, अगवा बराए तावान हर रोज का मामला था। इसी तरह शुमाली वजीरस्तान में अमाजगा थी, नर्सरी थी, हेडक्वार्टर था दहशत गर्दों का, वो हमारे बहादुर फौज ने, हमारे सिपाहियों ने, हमारे अफसरों ने अपनी जान की कुर्बानी दी। आज आप देखते हैं कि वहां पर मामला बहुत ठीक है। इसी तरह कराची में भी उन्होंने सिंगल हैंडेडली नहीं किया, ये नहीं किया कि मैं करूंगा, नवाज शरीफ ने कहा कि मैं सबको साथ लेकर चलूंगा, सूबाई हुकूमत भी होगी, रेंजर्स भी होगी, आर्मी भी होगी, सिविल सोसाइटी भी होगी और दीगर पार्टीज भी होंगी, सबको साथ लेकर चलेंगे और हमने यहाँ पर नतीजा देना ही देना है, अक्रॉस द बोर्ड होगी, और वही आज उसका नतीजा देते हैं। वरना राजा साहब ईद के दिन हाजिरी कम होती थी नमाजों में, जुमे की नमाजों में कम होती थी, 6 सितंबर को कोई बाहर नहीं निकलता था, 14 अगस्त को लोग बाहर नहीं निकलते थे, ईद के दिन जो मेले होते थे वो उन्हें बंद हो गए थे कई सालों से। इस मर्तबा पहली मर्तबा ये हुआ है कि जनाब वहां पर खुलम खुला वहां पर सारी चीजें हुई हैं, लोग धड़ाधड़ बाहर निकले हैं। ये वोट इलेक्शन की बातें करते हैं आज, ये धरने ये बातें करते हैं, जलसे जुलूस करने की, ये खुद कहते थे कि हमारे पास लोग नहीं, हम लोग लोगों को जनाजा कंधा दे सके, इतने इतना दहशत और इतना खौफ था।
1: इसमें कोई शक नहीं, इससे हुकूमत को क्रेडिट जाता है, हुकूमत की मर्जी ना हो तो फौज तो हुकूमत के साथ चलती है, फौज तो जो हुकूमत कहेगी फौज ने तो वो करना ओबे करना है। स्लिम साहब आप तो एक दो आखिरी सवाल करते हैं, मुझे पता है मसरूफ है। स्लिम साहब आपने विजिट किया, आपने गालिब साहब से आपकी मुलाकात हुई, गालिब साहब माशाल्लाह बड़े पॉपुलर हैं, जो मेरे पास नॉलेज है को वो पसंदीदा शख्सियत है, बहुत कम ब्यूरोक्रेट्स हमने देखे हैं, बहुत कम एम्बेसडर देखे हैं जिनसे हम लोग मोहब्बत करते हैं। तो आपकी मुलाकात हुई, आपने लोगों को अपने साथियों से या पार्टी के लोगों से या आम लोगों से आपकी मुलाकात हुई तो उनका क्या नजरिया एम्बेसी के बारे में, एम्बेसडर साहब के बारे में?
2: मैंने अपोजिशन की सियासत खासकर जनरल मुशर्रफ वक्त में इतनी ज्यादा की, मैं आज उनको भी कह रहा था कि किसी अफसर की तारीफ करना जो है वो उससे जबान लड़खड़ाती है, या किसी की भी तारीफ करते हुए क्योंकि ट्यूनिंग ज्यादा अपोजिशन की हो गई है। मगर मैं आपको सच बात बताऊं, मैं यहाँ 4 दिन से आया हुआ, मैं आया तो था, हमारी कॉन्फ्रेंस थी वहां इस्लामाबाद में अपना वॉशिंगटन में, और फिर मेरे यहाँ पर कुछ चेकअप्स वगैरह थे तो मैं फ्रांस भी आ गया। तो मैंने यहाँ पर देखा कि आमतौर पर जिस जगह भी मुल्क में जाए तो वहां लोग सफारत खाने की कार्रवाई पर जरूर अपना तबसरा देते हैं। मैं गया मुख्तलिफ जगहों पर जाते हैं, तो यहाँ पर जब मैं आया, जब से मैं आया था, मैंने देखा कि किसी न किसी बहाने कोई ना कोई लोग, जो आसानियां पैदा हो गई हैं पिछले 3-4 सालों में खासतौर पर, उसका वो जिक्र जरूर करते थे एम्बेसडर साहब। मैं जानता नहीं, मुलाकात ही नहीं थी मेरी, मैं नहीं जानता उनको, तो उसका जिक्र जरूर करते थे कि जी बड़ा उन्होंने काम किया है। मसलन मैंने कहा भाई क्या क्या काम कर दिया, क्या तारीफें की है, क्या जो इतनी तारीफ कर रहे हो क्या वजह क्या है उसकी? उन्होंने कहा जी पहले तो ये था कि यहाँ पर कोई हमें पूछता नहीं था, पासपोर्ट रिन्यू कराने जाते थे, और क्या काम होता है, लंबे चौड़े को काम होते नहीं है, कहने जी छोटे छोटे काम के लिए जाते थे तो कई कई दिन लग जाते थे, लाइनों में लगना पड़ता था, सुबह जाते थे रात को आते थे, सुबह जाते थे रात को वापस आते थे, और स्टाफ का जो रवैया था वो बड़ा खराब था। तो कहेंगे ये जब से ये आए हैं गालिब साहब, गालिब इकबाल साहब, तो इन्होंने सारी चीजों को बिल्कुल दुरुस्त करके रख दिया। मैंने कहा मसलन, उन्होंने कहा जी पहले दफ्तर पहले नीचे बेसमेंट में होता था, और वहां पर ना बैठने की सही जगह, ना उठने की, ना स्टाफ के लिए, और खासकर जो लोग जाते थे उनके लिए कोई हाल ही नहीं था, कोई पूछता नहीं था उनको। तो ये कहेंगे कि ये उन्होंने तब्दीली की, फिर उन्होंने ऐसा सिस्टम कर दिया कि उन्होंने सब, मेरे ख्याल यकीनी तौर पर उन्होंने स्टाफ को तंबीह की होगी, ट्रेनिंग दी होगी, उनको बताया होगा कि जनाब मेरे पास जो शिकायतें आ रही हैं, क्योंकि वो खुद बता मुझे जो वाकया जो पता चला कि जब पहले दिन जब ये आए तो ये बगैर किसी को बताए हुए लाइन में ये भी खड़े हो गए कि जी मुझे भी पासपोर्ट बनवाना है, देखना है, अगर मुझे एप्लीकेशन वगैरह दे दें। तो उस दौरान में जो इनको झिड़के पड़ी आधे घंटे में अफसरों की तरफ से आ जाते हैं, टाई कोट पहन के अंग्रेजी बोलते हैं, बैठ लाइन में खड़े हो जाओ। तो कहने जी मैंने तो बर्दाश्त किया क्योंकि मैं तजुर्बा करना चाह रहा था कि असल में हो क्या रहा है, और कोई अच्छा आदमी को, खानदानी आदमी को, ट्रेंड आदमी है जिसके दिल में तरस होता है, हमदर्दी होती है, वही चीजें करते रहते हैं ऐसे लोग। तो कहना मैंने वो झिड़के सही, चलो जी अभी आप हमने काम को सीखना है, सही करना है, तो झिड़के तो सुननी पड़ेगी। तो उसके बाद फिर इनको सही पोजीशन पता चली कि यहाँ तो बिल्कुल ही बड़ा गर्क हुआ था मामले में। तो उन्होंने ये सारी चीजें की, दुरुस्त की, आज लोग कहते हैं कि भाई वो हमारे ये राजा अली असगर साहब है,
1: जी जी
2: दोस्त हैं, भाई हैं हमारे, और यहाँ पर बहुत सोशल वर्क भी कर रहे होते हैं, बहुत ज्यादा आना जाना रखते हैं लोगों के साथ, जो खासकर नए लोग आते हैं उनकी बड़ी मदद करते हैं, क्योंकि खुद माशाल्लाह काफी इनका काम एस्टेब्लिश्ड है, 30-40 साल से है, बल्कि पाकिस्तान में भी इनका सियासी असर रसूख खासा है, क्योंकि इनके अपने एरिया में अभी ये 2 UC जीते हैं, बल्कि कई लोग तो इनको ये भी क्या मशवरा दे रहे हैं कि अगले इलेक्शन में भी हिस्सा लें MPA के लिए। تو یہ یہاں پر بہت ان کا اثر رسوخ ہے. کل بھی انہوں نے بہت یہاں 250 لوگوں کا ایک سلسلہ رکھا ہوا تھا اور اس میں دعوت بھی تھی, کھانا بھی تھا, مدعو بھی کیا ہوا تھا لوگوں کو, صحافی بھی تھے اور دوسرے مسلم لیگ کے اور سیدھا سیدھا پاکستان کے جو لوگ ہیں وہ لوگ بھی آئے ہوئے تھے. تو ان سب کی رائے یہی ہے, میں مشورہ یہی ہے ان کا کہ بلکہ یہ تو بہت زیادہ یہ چاہتے ہیں کہ ان کا ٹرانسفر رک جائے کسی طرح, یہ جائے نہ, کیونکہ 3 سال پورے ہو گئے,
1: ٹینیور پورا ہو گیا.
2: میں بھی آج ملا ہوں, مجھے ان کی شخصیت بہت پیاری لگی, بہت با اخلاق, بہت دیر تک ہمارے ساتھ بیٹھے بھی رہے, باتیں بھی سنی, اور میں نے بھی ان کو یہ مشورہ دیا کیونکہ ظاہر ہے میرے سے عمر میں چھوٹے بھی ہیں اور ویسے بھی ہماری کیونکہ ذمہ داریاں ہیں حکومت میں, تو میں نے ان کی بہت حوصلہ افزائی بھی کی ہے, بہت حوصلہ افزائی کی ہے ان کے ساتھ. وہ ہمارے جو ایک افسر تھے ان کے ساتھ, وہ بھی جو یہ پاسپورٹ سیکشن کے انچارج ہیں, ان کو بھی میں نے یہی مشورہ دیا کہ جو آپ نے جو رویہ رکھا ہوا ہے اس کو آپ جاری اور ساری رکھیں, اور یہ میں سمجھتا ہوں بہت بڑا ثواب کا کام ہے جو آپ لوگ کر رہے ہیں. امبیسڈر صاحب غالب اقبال صاحب جو ہیں وہ اپنا رویہ اسی طرح رکھیں گے, اور ان کا جو سٹاف ہے وہ بھی اپنا یہ رویہ قائم اور دائم رکھے گا, تاکہ جو ہمارے لوگ ہیں بڑی دور دراز سے آئے ہوئے ہوتے ہیں, بڑی سخت تکلیفوں میں.
1: میرا بھی خود میڈیا سارے سے جو فرانس کا میڈیا رابطہ رہتا ہے, دوست ہیں سارے, لیکن وہ اسی طرح جو باتیں آپ کہہ رہے ہیں وہی باتیں ساری, وہ بھی یہی باتیں کرتے ہیں لفظ بلفظ, دوسرے لفظوں میں یہی باتیں. میں آپ کو ذرا ڈنمارک لیے آتا ہوں. آپ کو یاد ہوگا کہ ڈنمارک میں 2 دفعہ امبیسی کے بعد ڈیمونسٹریشن ہوئی تھی, اور اس کے بعد چودھری نثار صاحب نے کہا تھا بھائی ان کا مسئلہ کیا, ان کو ریڈیبل پاسپورٹ مشین ہمیں مل گئی, چلے الحمدللہ پاسپورٹ بننے شروع ہو گئے, ریڈیبل پاسپورٹ مشین. اب سلیم جیا صاحب, محترم نواز شریف صاحب بھی یہاں تشریف لائے تھے, لیکن کچھ عرصے کے بعد ان کی حکومت چلی گئی تھی. راجہ ظفر الحق صاحب سے بھی یہ بات رہی, اب آپ کے کولیگ بھی ہیں, میرا ضرور ان کو سلام دیجئے گا, بہت زیادہ ہمارے اپنے ہیں, اور یہ سلسلہ چلتا رہا. سب لوگوں سے ہم نے بات کی, ہمارا مسئلہ ہے ڈیول نیشنلٹی کا, دوہری شہریت کا.
2: ٹھیک ہے,
1: ہم سے پہلے سویڈن کو مل چکی ہے, حالانکہ ہم پرانے ڈیمانڈ کرنے والے, ہیں, اس کے بعد امریکہ کو مل گئی, پڑوس میں ہمارے 20 منٹ کا راستہ نہیں, ہم سویڈن کے اندر داخل ہو جاتے ہیں پل کراس کر کے, اور پتہ نہیں چلا کہ ان کے سفیر محترم نے کیسے ان کو دوہری شہریت دے دی. ہم نے بہت کوشش کی, سالہ سال سے کوشش کر رہے ہیں, پہلی ایک محترمہ تھی 8 سال ان کے ساتھ کوشش, آپ نے کہا اپوزیشن کی, ہم نے تو یہاں سارا وقت ہی اپوزیشن کا گزارا ہے. تو موجودہ جو سفیر صاحب آئے, اچھا وقت چلا, انہوں نے وعدہ کیا کہ جی انشاءاللہ آپ کو دوہری شہریت جو مل جائے گی, ہم نے پچھلے مارچ میں دیکھے, شاید پچھلے مارچ میں مل جائے, اور اب جو نیا مارچ یہ بھی اپنا گزر گیا, کچھ نہیں ملا. یہاں میں آپ کو بتاؤں کہ حکومت نے سپٹمبر میں دوہری شہریت کا قانون پاس کر دیا ہے, انہوں نے شرط بھی نہیں رکھی کہ اگر آپ کو کوئی, ہم کوئی ڈیمانڈ رکھیں گے جنہیں پہلے کوئی پیپر لے کے, انہوں نے کہا جی آپ کو آپ کی حکومت, آپ کی امبیسی آپ کو پاسپورٹ دیتی ہے شہریت, ہمیں قطن کوئی اعتراض نہیں ہے, انہوں نے اس کا بل پاس کر دیا. اب سفیر محترم نے ایک ایسی چال چلی کہ اس کو پیکج کی شکل میں جا کے جرمنی اور چیک ریپبلک کے ساتھ ایک پیکج کی شکل میں اس کو ڈال دیا جان بوجھ کے. بیسیکلی میں آپ کو آج انفارمیشن دے رہا ہوں, یہ اپنے قائم علی شاہ صاحب کے جو ہیں وہ سفارشی ہیں, میں آن ایئر آپ کو کہہ رہا ہوں, میں چھپا کے بات نہیں, میرے ملتے ہیں, ہم بیٹھتے ہیں, چائے اکٹھے پیتے ہیں, اس طرح کا کوئی جھگڑا نہیں ہے, لیکن بات پبلک کی ہے. کیا بات ہے کہ جب بھی مسلم لیگ کی حکومت آتی ہے ڈنمارک کے لوگوں کو, یہاں مسلم لیگ مضبوط ہے, ڈنمارک کے لوگوں کو کچھ نہیں ملتا. ہماری آپ سے ریکویسٹ ہے, میں پبلک کی طرف سے کر رہا ہوں چونکہ میں خود میڈیا میں ہوں,
2: ٹھیک ہے جی جی,
1: کہ خدا را میاں صاحب ڈنمارک کے لوگوں کو دوہری شہریت مل گئی ہے, یہ ایک اعزاز کی بات ہوتی ہے حکومتوں میں, اس کو اب کلیئر کریں تاکہ لوگ اپنے جا کر اپنی امبیسی سے پاکستانی پاسپورٹ بنائیں, ریونیو دیں گے, پیسے دیں گے, پاسپورٹ بنوائیں گے, پیسے ملیں گے. آپ کے اگر شہری واپس آپ کے پاس آنا چاہتے ہیں تو اس کے راستے میں امبیسی سب سے بڑی رکاوٹ بنی ہوئی ہے, اور جو ہمارے سفیر محترم ہیں یہ بالکل کبھی اس طرح بات کرتے, کبھی یہ ہو گیا جی بالکل لکھ دیا, ہماری بڑی مجبوریاں جی, ہمارے پاس کچھ نہیں ہے. تو سلیم صاحب اگر اس جمہوری دور میں کچھ نہیں ملے گا تو پھر کب ملے گا؟
2: اس کے بارے میں پتہ نہیں تھا پہلے کیا کیا کچھ ہوتا رہا ہے,
1: جی جی,
2: اور دوسرے ممالک میں کیا کیا آسانیاں ہو رہی ہیں دیگر جو آس پاس ہیں, یہ ساری تفصیل اگر ہمارے پاس آ جائے گی
1: جی جی,
2: تو اس کو میں ڈیفینیٹلی پوری تندہی سے اس معاملے کی آپ کی مدد کروں گا
1: انشاءاللہ. بہت شکریہ, بلکہ چودھری نثار صاحب کے بھی نالج میں یہ بات ہے.
2: اچھا اچھا ٹھیک ہے,
1: لیکن کوئی بالکل سوئی ہوئی ہے جی, جیسے پتا چلے
2: آپ سے گزارش یہ ہوگی کہ آپ میرے سے رابطہ بھی رکھیں.
1: انشاءاللہ انشاءاللہ رکھیں گے.
2: آج تو بہت اچھا ہو گیا کہ آپ سے رابطہ ہو گیا, بہت خوشی بھی. مگر آپ میرا نمبر بھی اگر آپ نوٹ فرمانا چاہیں تو میں آپ کو دے رہا ہوں, بلکہ آن ایئر دے رہا ہوں. کسی اور میں بھی بات کرنی ہو,
1: ٹھیک ہے,
2: کوئی بات مجھ تک پہنچانی ہو تو میرا موبائل نمبر ہے 0333-0233-2297-2297.
1: بہت شکریہ اسلم صاحب. آخر میں یہاں ڈنمارک کے بسنے والے شہریوں کو آپ کیا پیغام دیں گے اور اپنی پارٹی کے لوگوں کو کیا پیغام دیں گے؟
2: کہ یہ جو ہمارے جتنے بھی لوگ ہیں اوورسیز, خصوصی طور پر ابھی کیونکہ ہم ڈنمارک میں بات کر رہے ہیں, ڈنمارک کے لوگوں سے میں مخاطب ہوں, تو ان کو میں سلام پیش کرتا ہوں کہ بڑی محنت سے, بہت لگن سے اپنا کام کر رہے ہیں. اور پاکستان ڈنمارک کی حکومت بھی ان کی جو ان کی کوششیں ہیں, کاوشیں ہیں, جس محنت کے ساتھ یہ کام کر رہے ہیں, وہ بھی اس کو مانتی ہیں. اور میں سمجھتا ہوں کہ یہ اچھی بات ہے کہ یہاں پر آ کر اپنے بچوں کی تعلیم پر بھی توجہ دے رہے ہیں. یہ بہت ضروری ہے کہ یہاں پر جو لوگ آ رہے ہیں وہ اپنے جو پاکستان میں سہولت نہیں مل سکی ہے یا نہیں ہے یا کم ہے, اس میں میں دیکھ رہا ہوں کہ یہاں پر جو نیا ٹرینڈ آیا, بہت اچھا ٹرینڈ آیا ہے کہ وہ بچوں کی تعلیم پر یہاں پر اب زیادہ زور دیا جا رہا ہے. تو یہ اسی طرح ایمانداری کے ساتھ اپنا کام کرتے رہیں جس طرح کر رہے ہیں, محنت بھی اسی طرح کرتے رہیں جیسے کر رہے ہیں, تو انشاءاللہ میں سمجھتا ہوں کہ پاکستان کا مزید نام بھی روشن کریں گے. اور ظاہر ہے جو یہاں سے جو زر مبادلہ جا رہا ہے اس میں بھی پاکستان کی بہت مدد ہو رہی ہے, اور یہ اس کو جاری اور ساری رہنا چاہیے. اور یہ جانا سب چیزیں قانونی طریقے سے جانی چاہیے, کسی اور غیر قانونی طریقے سے بھیجنے کا جو سلسلہ ہے وہ مخل خاصیت تک کم بھی ہو گیا ہے, بس اس کو بالکل پوری طرح ختم ہو جانا چاہیے تاکہ جو فائدہ پاکستان کی حکومت کو پہنچ سکتا ہے وہ ضرور اس کو پہنچنا چاہیے.
1: سلیم صاحب آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم ہمارے سامعین کے ساتھ شیئر کیا, انشاءاللہ پاکستان سے بھی آپ کے ساتھ رابطہ رہے گا.
2: بہت مہربانی جناب, سب کو سننے والوں کو دیکھنے والوں کو آپ کو سب کو میرا بہت بہت السلام علیکم.
1: وعلیکم السلام, پاکستان زندہ باد. سامعین یہ تھے محترم سلیم ضیاء صاحب جو کہ پاکستان مسلم لیگ نون کے سینیٹر ہیں, ان سے ہماری بات ہو رہی تھی. اور چونکہ وہ خود اپوزیشن میں سارا وقت ان کا گزرا, سٹرگل میں وہ رہے, اور تعلیمی لحاظ سے آپ نے دیکھا جب شروع میں انہوں نے اپنا تعارف کرایا تو الحمدللہ وہ کہتے ہیں کہ معیار پہ پورے اترتے تھے اور ڈیزرو کرتے تھے. جو ان کی سیٹ تھی ان کا رائٹ تھا, ان کا رائٹ ان کو ملنا چاہیے تھا. پارٹی نے ان پر کوئی احسان نہیں کیا, پارٹی کے لیے انہوں نے قربانیاں دیں. تو یہاں بھی آپ لوگ دیکھیں جو پارٹیوں میں ہوتے ہیں, یہاں کی جو نیشنل پارٹیز ہیں, جتنی پارٹیاں ہیں, تو جو لوگ پارٹیوں میں ہوتے ہیں اپنے پارٹی کے ساتھ لائل ہوتے ہیں, محنت کرتے ہیں, آگے جاتے ہیں, گراس روٹ سے اوپر جاتے ہیں, تو ڈیفینیٹ پارٹیاں انہیں کو اپنے لیتے ہیں, سینیٹر بھی لیتے ہیں. یہاں کو سینیٹ کا تو نظام نہیں, یہاں تو ایک ممبر آف پارلیمنٹ ہوتا ہے. تو میں سمجھتا ہوں کہ سلیم ضیاء صاحب نے آج سینٹ میں بیٹھے ہوئے ہیں, ایسے لوگوں کو سینٹ میں ہونا چاہیے. قانون سازی یہ لوگ کرتے ہیں تو پڑھے لکھے ہی لوگ ہی قانون سازی کریں گے, تو ان جیسے لوگوں کو وہاں ضرور موجود ہونا چاہیے. امر راجہ علی اسکر صاحب کے بھی بڑے مشکور ہیں, ان کے یہ مہمان تھے اور ان کا بھی بہت شکریہ. تو دیر کے بعد ان سے بھی بات کریں گے چونکہ مہمانوں کے ساتھ وہ مصروف ہے. تو سمعین انشاءاللہ ہم اگلے پروگرام کی طرف بڑھتے ہیں. یہ لائیو پروگرام تھا جو خصوصی طور پر آپ کے لیے پیش کیا گیا, ہمارے ساتھ رہیے گا.
0: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.